0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: को संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 14 गते आइतबार, जेठ शुक्ल पक्षको चतुर्दशी तिथि, सन् 2026 जून 28 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन सामान्य रहनेछ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्, मनमा चिन्ता बढ्नेछ, व्यापारमा गरेको लगानी डुब्ने जोखिम रहेको छ। राजनीति र स्वास्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्। वृष राशि। तपाईको आजको दिन राम्रो रहेको छ, योजना सफल बन्नेछ, राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ, राजनैतिक क्षेत्रमा प्रगति हुनेछ, महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ। मिथुन राशि। तपाईको आजको दिन सामान्य रहनेछ, काममा सफल हुनेछ, बोलीमा मधुरता आवश्यक देखिन्छ, तपाईको कामको प्रशंसा हुनेछ, स्वदेशमा भन्दा लगानी गरेको भए विदेशमा फाइदा हुनेछ। कर्कट राशि। तपाईको आजको दिन राम्रो रहनेछ, साथीभाइको साथ मिल्नेछ, परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ, सम्पत्ति खर्च भए पनि तपाईको चर्चा बढ्नेछ, शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सिंह राशि। तपाईको आजको दिन सामान्य रहनेछ, मन शान्त बन्नेछ, आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिएर अगाडि बढ़न उचित हुनेछ, आवश्यक खर्च बढ़ेर परिवारमा बोझ थपिने जोखिम रहेको छ। कन्या राशि। तपाईको आजको दिन राम्रो रहनेछ, आमदानी बढ़नेछ, तपाईको विदेश जाने योजना भए आज नहिड्नु राम्रो हुनेछ, स्वदेशमा लगानीका सम्भावना भेटिनेछन्, परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ। तुला राशि। धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला, परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ, गुरूसँग संगत बढ़नेछ, कलाको क्षेत्रमा तपाईको प्रशंसा हुनेछ, राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। वृश्चिक राशि। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ, निजी प्रयासले सफलता प्राप्त गर्नेछ, परिवारको छायामा दिन बित्नेछ, ठूला व्यक्तिसँगको संगतले महत्वपूर्ण काम बन्नेछ। राशि। तपाईको आजको दिन सामान्य रहनेछ, हरेक काममा अवरोध देखिनेछ, स्वास्थ्यमा समस्या हुनेछ, मन शान्त बन्नेछ, परिवारको साथ र सहयोग प्राप्त हुनेछ, व्यापारमा भन्दा राजनैतिक क्षेत्रमा तपाईको नाम चल्नेछ। मकर राशि। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ, संचित धन खर्च हुनेछ, शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ, विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। कुम्भ राशि। तपाईको आजको दिन शुभ रहेको छ, यात्रा हुनेछ, आमदानीका स्रोतहरू भेटिनेछन्, बौद्धिक व्यक्तिसँगको भेटले प्रगति हुनेछ, ठूला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ, श्रमको मूल्य मिल्नेछ। अन्तिममा मीन राशि। तपाईको शिक्षाको क्षेत्रमा गरेको लगानीबाट तपाईलाई फाइदा हुनेछ, बोल्दा सोच्नुपर्ने हुन सक्छ, स्वास्थ्यमा सुधार हुनेछ, परिवारको साथमा गरेको काम सफल बन्नेछ, हरेक काम गर्दा मनमा उत्साह बढ्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ सम्पर्क 0564-14-055 र 98466-18-817।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564-14-234 र 98171-56-606।
4: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98166-95301।
10: र कक्षा 12 को नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड।
11: हामीले रिजल्ट यसकारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो, यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रो।
12: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी,
10: र इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो, कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दैछ।
13: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको

0: अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। देशमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अलमलमा छन्। बर्दियाको गुलरिया नगरपालिका साथका परमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो। यो वर्ष इन्धनको भाव पनि आकाशियो। प्रति लिटर 223 रूपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नुभएको छ। बिउ रोपाई सिंचाई मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रूपियाँ खर्च हुन्छ। उहाँले भन्नुभयो, समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ। यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा रहेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ। नेपालको कुल जनसंख्याको झण्डै 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्राहस्त उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्राहस्त उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ। तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउबीजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रतिकार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, मनसूनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मंगलबार अर्थात पर्सीदेखि भने देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठूलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षा र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातीदेखि मनसून थप सक्रिय भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको विभिन्न ठाउँमा छिटफुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यो प्रस्ताव छ। अहिले प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। कसुरको गम्भीरता, कसुरदारको उमेर, त्यसै गरी शारीरिक तथा मानसिक अवस्था तथा उसको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर यस्तो आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्त भन्दा बाहिर गएमा कसुरदारलाई शुरूमा निर्धारण गरिएको कैदमा थप एक वर्ष सजाय थपिने मसौदामा उल्लेख छ। थुन्चेको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोल वा छाड्न सकिने हालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। 3 वर्ष कैद भुक्तान गरेका र 75 वर्ष उमेर पूरा गरेका वा असह्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोबेसन तथा प्यारोल बोर्डले स्थान हद तोकी प्यारोलमा छाड्न सकिने व्यवस्था गरिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 वर्ष कैद भुक्तान गरेपछि उसको चालचलनमा सुधार आएको देखिएमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायमा सुधारको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
1: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसभीपी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्ति शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेट गरी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। नेपालले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढ़ाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
2: यसैबीच वैदेशिक रोजगार विभागले उजुडी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरूद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया खैरनमा एसई र कक्षा 12 उत्तर पुस्तिका परीक्षण बारे आइरहेको गुनासो र के हुनुपर्थ्यो भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका
4: स्यान्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुनेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855788302 र 9845788302।
8: ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र
9: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
10: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र, खडेरी र बढ़दो लागतले किसान मर्कामा, पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सिख प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने लगायतका खबर प्रस्तुत
2: गर्यौं। हालै प्रकाशित कक्षा 12 र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो। एसईई र कक्षा 12 को नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ। यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो, तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाडौँको माइतीघरमा प्रदर्शन समेत भएको छ। यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ। साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
11: नतिजा छिटो निकाल्न खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा ल्याउँ, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ। अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म 11 क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन। यसरी यो 12 क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बाहनामा विद्यार्थीहरूको भनाइ अनुसार, शिक्षकहरूको भनाइ अनुसार, विभिन्न विद्यालयको भनाइ अनुसार नतिजा जस्तो हुनुपर्ने हो त्यस्तो नभएको देखिन्छ। नतिजा छिटो मात्रै निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन।
12: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
11: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ। हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हो, विद्यार्थीलाई त थाहा छ, अभिभावकलाई त थाहा छ नि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कपी चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटिङ गर्न पाउँछ त भनेको छ, राज्यले पनि रिटोटिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखेको छ, धेरै विद्यार्थीहरू अन्यल भएको छ, असन्तुष्ट व्यक्त गर्नु पर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ।
12: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
11: फरक परिहाल्यो नि, एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै गलत भयो नि। एउटा विद्यार्थीले लामो समय नसम्म गरेर पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि। राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ। अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु।
12: सरकारले चाहिँ नमुना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ, यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
11: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठुलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पुनः परीक्षण गर्न पाऊ भन्नु चाहिँ राम्रो होइन नि। त्यसको मतलब त कपी चेकिङमा लापरवाही हो, यो त गलत चिज हो नि। परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने।
12: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सड़क प्रदर्शनमा उत्रिनु भएको छ, अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो यसले?
11: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने, यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो। कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणालीमा त एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बहानामा फेरि गल्ती हुन गएको छ नि त। तर अहिले वात्त एकैचोटि 12 क्लासको विद्यार्थीले जुन आफ्नो नतिजापट्टि असन्तुष्ट व्यक्त गरेको छ, यो कमजोरी पक्ष हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
12: यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमुना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ, अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
11: राज्यले के गर्न खोज्यो, एउटा विद्यार्थीहरू आन्दोलनमा उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन एउटा बहाना त बनाउनै पर्यो होइन। मैले त्यसलाई बहाना शिक्षा मन्त्रालयको एउटा बहानाको रूपमा मात्र लिन्छु।
12: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
11: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि, हामीले रिजल्ट यस कारणले छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन। तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो। यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य। फेरि पनि खबरकै सिलसिला, सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी 5 विश्वविद्यालयका कुलपति पदको लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। यससँगै 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5353।
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
15: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
13: जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। विगतका वर्षहरूमा जस्तै यस वर्ष मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो। त्यहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 को मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ। एसपीसीसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोर रहेका छन्। यसैगरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखिएका विशेष ब्यागहरू संकलन गरिएका छन्। सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: अब विदेशको खबर। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ़दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। युरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ। स्पेनमा जून 21 यता अत्यधिक गर्मीका कारण 200 जनाभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्। फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढ़ेका छन्। हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ। रेल सेवा अवरूद्ध भएका छन्। सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू दुई दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएका बताएका छन्। स्विजरल्याण्डका हिम नदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमपात, बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उडेर आएको धूलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ। युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ़दो छन्। दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनले देखाएका छन्।
2: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो। इंग्ल्याण्डको जितमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको छ। क्रोएसियाका लागि पेटार सुचिसले 31 मिनटमा गोल गरे। दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए। त्यसपछि 83 मिनटमा निकोला भ्यासिचले लुका मड्रिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक भन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ। नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलाण्डा स्टेडियममा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ। पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कंगोलाई एक गोल गरेको छ। यस्तै नेपाली समयअनुसार आज बिहान 8:15 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ।
1: अब केही खबर संक्षेपमा। लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मंचमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाण्डुमा हुने एउटा विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भइरहेको छ।
2: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाड़ी दुर्घटनामा परिनिधन भएको छ। हिजो बेलुकी पौने पाँच बजेतिर स्वर्गद्वारी नगरपालिका दुई बांगे सालमा उहाँ चढ़ेको गाड़ी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 झ 0008 नम्बरको सरकारी गाड़ी सड़कबाट झण्डै 400 मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
1: काया कैरनमा अब पालो उखानको
2: ठूलो रोगको ओत ठूलो गरेको खेत
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: मनसूनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
1: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह। वैदेशिक रोजगार विभागले उजुरी फर्सुट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
2: एसई र कक्षा बाह्रको नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो। नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़।
1: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
2: र इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश पानामा बाहिरियो। कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै
1: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको विश्वकप फुटबलको रौनक चलिरहेको छ। विश्वकप फुटबल सित्तैमा हेर्न मिल्ने भनिएका अनधिकृत एप चलाउँदा बैंक खातामा रहेको पैसा चोरी हुने समस्यासँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना फुटबल समर्थक रुदै रुदै प्रहरी कार्यालय पुगेका छन्। रुदै आएका व्यक्तिलाई देखेपछि ती प्रहरी अधिकारीले के भयो भनेर सोध्दैछन्। जवाफमा पैसा स्वाहा भएका व्यक्ति भन्दैछन् के हुनु नि सित्तैमा विश्वकप हेर्ने भएको बैंक खातामै गोल हानेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल।
8: सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित।

0: सधैँ ज्यानै विकासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्धी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800 28 28 8 10 9800 28 28 8 11 र 9800 28 28 8 16।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
7: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
7: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0658 571 240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका

0: विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9840664145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9840788528 र 9800281642।
5: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
6: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
7: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
6: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9800518042, दिपेश मल्ल ठकुरी 9800518042, दीप मल्ल ठकुरी 9840641530।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

फलफुललाई नछोड्नुहोस्, जुस बनाएर नखानुहोस्। तपाईँले जुस खानु र चिनी खानुमा शरीरलाई त्यति फरक छैन है। लोकल सबैभन्दा राम्रो छ, हाम्रो देशमा जस्तो राम्रो कहीँ पनि पाइँदैन। एक नम्बरमा सलाद खान पर्यो, साग तरकारी छुट्नै भएन। अब नेक्स्ट खानामा चाहिने प्रोटिनको स्रोत हो, भेजिटेरियन हुनुहुन्छ भने अङ्कुरित अनाज, अङ्कुरित गेडागुडी जति राम्रो केही पनि छैन। त्यो प्री डाइजेस्टेड हुन्छ, अङ्कुरण हुने प्रक्रियामा इन्जाइमेटिक रियाक्सनले त्यो प्री डाइजेस्टेड भइसकेको हुन्छ। जस्तै होल्स्टेन जर्सी जस्ता मोडर्न गाई भन्दा हाम्रो गाईबाट निस्कने जुन घिउ छ त्यस त्यो अमृतको हो, त्यसको तुलनामा हाम्रो लोकल गाईको घिउ अमृत। शाकाहारी मांसाहारी हुनुभन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो हो, स्वास्थ्यको रूपले, स्पिरिचुअल रूपले, हरेक रूपले। तर तपाईँको भान्सामा हेल्दी चिजको लागि प्राकृतिक जे राख्नुहुन्छ सबै चिज हेल्दी छन्। यो हजुरले भगवान भन्नुहोला, म प्रकृति भनौँला, नेचर भनौँला, थुप्रै चिज पैदा गरेका छ मान्छेले खानको निम्ति। यदि अनमोडिफाइड होइन, मान्छेको दिमाग त्यसबाट फाइदा कमाउने रूपमा भएन भने त्यो एकदम हेल्दी हुनसक्छ। र हाम्रो खानामा हामीले छुट्याउनै नहुने चिजहरू भनेको सलाद। खानामा पहिलो डाइट तपाईँले जे खानुहोस् मलाई मतलब भएन, पहिलो चिज भनेको सलाद। सलादले हाम्रो आन्द्रा र सम्पूर्ण जीआई ट्र्याकमा प्रोटेक्टिभ कोटिङ गरिदिन्छ। त्यसपछि तपाईँले हानिकारक खाना खानुभयो भने पनि त्यो हानिकारक खानाको हानिबाट धेरै हदसम्म जोगाउन सक्छ। त्यही भएर सलाद खानुहोस्। अब क्यालोरी कन्सियस हुनुहुन्छ र वेट घटाउन चाहनुहुन्छ, सलादमा अझै एप्पल साइडर भिनेगर सर्केर खानुहोस्। त्यसले ग्लुकोज सुटअप घटाउँछ, ग्लुकोज सुटअप जति घट्छ त्यति फ्याट बन्ने प्रक्रिया ढिलो हुन्छ, अनि तपाईँलाई चाँडै पेट भरेको पनि आभास दिन्छ। एक नम्बरमा सलाद खान पर्यो, साग तरकारी छुट्नै भएन। साग तरकारी लोकल जे पाइन्छ त्यही खानुहोस्, लोकल सबैभन्दा राम्रो छ, हाम्रो देशमा जस्तो राम्रो कहीँ पनि पाइँदैन। मेरो गोठ पछाडि गएको थिएँ, ठ्याक्कै पानी साग पनि भन्छन् होइन, खोले साग पनि भन्छन्। त्यहाँ देखियो टक्क टिप्यो, त्यसलाई राम्ररी धोएर काँचे चबाउन पनि सक्नुभयो, स्टिम गरेर खान पनि सक्नुभयो। लट्टे जताततै पाइन्छ, बेथे जताततै पाइन्छ। यो त फाल्तुमा फ्रीमा पाइने चिजहरू हुन्। अन्य कुनै पनि साग पाइन्छ भने भेराइटीमा खानुहोस्, एउटै चिज खाइ नरहनुहोस्, किनकि मान्छेको शरीर अलि फरक तरिकाले बनाएको छ। जस्तै गाई भैँसीलाई त्यो घाँस मात्र दिनुहोस्, त्यही घाँसबाट उसले सबै चिज चाहिने भिटामिन, मिनरल्स, प्रोटिन सबै त्यसैबाट लिन सक्ने क्षमताको छ। तर मान्छेको शरीर फरक छ, हरेक भेराइटीको चिज मान्छेले खानु जरुरी छ। साग र सलाद पछि, साग सलाद र तरकारी पछि तेस्रो चिज फलफुल हो। फलफुललाई नछोड्नुहोस् र जुस बनाएर नखानुहोस्। तपाईँले जुस खानु र चिनी खानुमा शरीरलाई त्यति फरक छैन है। गुलियो चिज नखानुहोस्। कति व्यक्तिहरूले चाहिँ चिनी छोडेर मह र ब्राउन सुगर खाइरहनु भएको हुन्छ, केमिकली 99.9% त सेम चिज हो त। महले जति एन्टिअक्सिडेन्ट दिन्छ, आधी स्ट्रबेरीले दिन्छ, आधी स्ट्रबेरीले, 3 चम्चा महले जति एन्टिअक्सिडेन्ट दिन्छ, आधी स्ट्रबेरी एउटा 1/4 ऐसेलुले दिन्छ ल, त्यति एन्टिअक्सिडेन्ट। त्यसको लागि हामी मह अथवा अन्य सुगरमा किन डिपेन्डेन्ट हुने? काम उल्टै एउटै, जसरी सुगरले सुटअप गर्छ त्यही तरिकाले महले सुगर सुटअप गर्छ, त्यही तरिकाले ब्राउन सुगरले सुटअप गर्छ। प्राकृतिक रूपमा उखु खाँदा बेटर हो, तर उखुले पनि सुटअप गर्छ, हाई सुगर हो, सबैले खान मिल्दैन। अब नेक्स्ट खानामा चाहिने प्रोटिनको स्रोत हो, भेजिटेरियन हुनुहुन्छ भने अङ्कुरित अनाज, अङ्कुरित गेडागुडी जति राम्रो केही पनि छैन। त्यो प्री डाइजेस्टेड हुन्छ, अङ्कुरण हुने प्रक्रियामा इन्जाइमेटिक रियाक्सनले त्यो प्री डाइजेस्टेड भइसकेको हुन्छ, पचिसकेको हुन्छ, सरले जाने बित्तिकै सट्टै लिन्छ। हेर्नुहोस् एकदमै राम्रो हुनसक्छ भेजिटेरियनलाई। अब त्यस्तै तोफु खान सकिन्छ, गेडागुडीमा प्रोटिन हुन्छ, गेडागुडीमा हाइएस्ट मात्रामा प्रोटिन हुन्छ, त्यसलाई तपाईँले लिन सक्नुहुन्छ। कतिले पचाउन सक्नुहुन्छ, पचाउन सक्नुहुन्न। अब हामीले मात्रै पचाउने होइन कि, हामीभित्र हामीभन्दा 3 गुणा बढी अन्य जीवहरू रहन्छन्, ती जीवहरूले पनि पचाउने र हामीलाई सहयोग गर्ने हो। यो कन्सेप्ट आजभोलि एकदमै प्रचलनमा छ, हुन त जमानादेखि भएको यही हो।
अब धमिराले काठ खाएर पचाउन सक्छ, किनकि धमिराको पेटमा त्यस्ता ब्याक्टेरियाहरू छन् जसले चाहिँ त्यसलाई पचाएर उसलाई फाइदा गर्छन्, हाम्रो गटमा त्यस्ता छैनन्। त्यही भएर थुप्रै चिज अन्य जनावरले पचाउने चिज हामीले पचाउन सक्दैनौँ। अब मान्छाहरू मांसाहारीहरूलाई त सजिलै भयो, कुनै पनि माछा मासु अन्डाबाट प्रोटिनको स्रोत प्राप्त हुन सक्छ, तर सकेसम्म अर्ग्यानिक चरेकोबाट लिनुहोस्। अब मेरो एकजना साथीले लिपिड्समा बोसोमा मात्रै एमएस गरे कि युएसबाट, अनि उसको मैले दुई चारवटा पेपरहरू हेरेको, घिउ त्यही हो, कुन गाईले त्यो बाट घिउ प्राप्त हुन्छ त्यसमा कम्पोजिसन, त्यहाँ फ्याटी एसिड कम्पोजिसन आकाश जमिनको परिवर्तन हुँदो रहेछ। जस्तै होल्स्टेन जर्सी जस्ता मोडर्न गाई भन्दा हाम्रो गाईबाट निस्कने जुन घिउ छ त्यस त्यो अमृत त्यसको तुलनामा हाम्रो लोकल गाईको घिउ अमृत। त्यति मात्र होइन, गाईले के खान्छ त्यो पनि महत्त्वपूर्ण छ। गाईले दाना खान्छ भने घिउको क्वालिटी एकदम नराम्रो हुन्छ। यदि गाईले पहाडका गाईहरू जडीबुटी घाँस पात खाएर गाईले घिउ दिएको छ भने तपाईँको लागि अमृत हो त्यो, त्यसको फ्याटी एसिड प्रोफाइल नै कम्प्लिट रूपमा चेन्ज हुन्छ, त्यो शरीरको लागि अमृत साबित हुन सक्छ। धेरै घिउ खानुहोस् भने होइन, तर घिउ भनेको सम्पूर्ण फ्याट केमा पकाउने भन्दाखेरि घिउ सबैभन्दा बेस्ट हो। माछा मासु त्यही भएर सकेसम्म खानै छ भने अर्ग्यानिक रूपमा खानुहोस्। शाकाहारी मांसाहारी हुनुभन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो हो, स्वास्थ्यको रूपले, स्पिरिचुअल रूपले, हरेक रूपले। तर हाम्रो समाजमा कस्तो छ, मांसाहारीभन्दा शाकाहारीलाई बढी रोग छ। किन? स्वस्थ शाकाहारी हुन नजानेको मान्छे च्याप्प टक्क दुधमा दुई चम्चा चिनी हालेर चिया बनाएर खाएर शाकाहारी भइयो त, त्योभन्दा त बरु मासु खानु बिहान बिहानै राम्रो हुन्छ नि, त्योभन्दा स्वस्थकर हुन्छ। त्यस्तै चट्ट म त एकदम शाकाहारी हो, टक्क पकौडा तारेको छ, दिनभरि खाएछ, दुनोट तारेको खाइरहेछ, जङ्क फुड खाइरहेछ, त्यो व्यक्तिभन्दा मांसाहारी नै राम्रो हुन्छ। शाकाहारीको शरीर भनेको एकदमै स्वस्थ हुनुपर्ने, उल्टो हामीले खानालाई ब्यालेन्स गर्न नसक्दा उल्टो डिजिज भइरहेछ, उल्टो रोगी चाहिँ शाकाहारी बढी रोगी भइरहेछ, किनकि ऊ चाहिँ कार्बोहाइड्रेट बढी खानातिर अटोमेटिक ढल्क्यो, किनकि उसले प्रोटिनको स्रोत देख्दै देखेन। छ प्रोटिनको शाकाहारी स्रोत, मांसाहारीभन्दा हाई क्वालिटीको छ, तर उसले देखेन, अनि प्रोटिनको स्रोत कम भयो, प्रोटिन डिफिसियन्सी भयो। त्यही भएर शाकाहारी देख्नुहोस् भ्याट्ट भुँडी लगाएको हुन्छ उहाँहरू, होइन, अनि सुगर उहाँहरूलाई नै बढी हुन्छ, प्रेसर उहाँहरूलाई नै बढी हुन्छ। किन? खानै नजानेको, झ्याम्मा तेल खाइदिएपछि त के को शाकाहारी। त्यही भएर शाकाहारी बन्न जान्नुभयो भने मांसाहारी भन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो। साग साग खानुहोस् बढी, सलाद खानुहोस्, तरकारी खानुहोस्। अनि अर्को फुड ग्रुप मैले छुटाएको भनेको नट्स एन्ड सिड्स हो, नछुटाउनुहोस्। हाम्रो नट्स एन्ड सिड्स जति उन्नत केही पनि छैन, दुनियाँ बेस्ट के आलस। हाम्रा हजुरबुवाले भन्थे, ए त्यस्तो पो, हामीले त हामी कहाँ काम गर्ने भाइ बहिनीहरूलाई पो खाइयो, त्यहीहरू पो तगडा भएर निस्किया रहेछन्। हामीले चाहिँ अन्य तेल खाइयो, किनेर लिटरका लिटर रिफाइन ओइल खाइयो, त्यही भएर पो हामीलाई डिजिज भएर रहेछ। सही हो, आलस। त्यत्तिकै चपाएर खान सक्नुहुन्छ, छोप बनाएर खान सक्नुहुन्छ, अचार बनाएर खान सक्नुहुन्छ, भिजाएर खान सक्नुहुन्छ। फर्सीको बिहान अर्को सुपर फुड हो, यस्ता गेडागुडीलाई नछुटाउनुहोस्। अलमोन्ड्स, बदाम, ओखर यसलाई खान सक्नुहुन्छ। कतिले धेरै काजु खानुहुन्छ, काजु चाहिँ म सकेसम्म कम खान सुझाव दिन्छु। हाम्रो नेपाली खानामा कार्बोहाइड्रेट, त्यसमाथि पनि सिम्पल कार्बोहाइड्रेट भरपूर छ। म सकेसम्म कार्बोहाइड्रेटलाई कम गरौँ भन्नेमा हो, त्यसमाथि कम्प्लेक्स कार्बोहाइड्रेट जति खाए पनि भयो। जस्तै हजुरले साग सलाद तरकारी फलफुल गेडागुडी खानुभयो, त्यसमा पनि त कार्बोहाइड्रेट छ, तपाईँ शरीरलाई चाहिने भन्दा बढी कार्बोहाइड्रेट त्यसैबाट प्राप्त भइसक्यो। त्यही भएर यदि तपाईँसँग पैसा छ र भात र रोटी बिना तपाईँसँग तपाईँले खाना एफोर्ड गर्न सक्नुहुन्छ भने भात र गहुँ र चामल दुइटै नखाइहाल्छ, किनकि मैले भनिसकेँ नि, यदि तपाईँसँग पैसा छ भने हाइएस्ट क्वालिटी फुडमा इन्भेस्ट गर्नुहोस् न। आफ्नो हाइएस्ट क्वालिटी फुड भनेको अङ्कुरित अन्न हुनसक्छ, साग सलाद तरकारी हुनसक्छ र कम्प्लेक्स कार्बोहाइड्रेट यसमा छ, जसले चाहिँ सुगर सुटअप गर्दैन। सुगर सुटअप हुनु भनेको फेरि त्योसँग चेन रियाक्सन हो के, तपाईँ इन्सुलिन बढ्यो, इन्सुलिनले शरीरको इन्फ्लामेटरी मार्कर्सहरूलाई बढायो। त्यति मात्र होइन, अब इन्सुलिनको अरू काम त्यो अन्य इनर्जी प्रोडक्सनलाई ब्लक गर्यो,
त्यति मात्र होइन, जति पनि सुगर हामीले खाथ्यौँ त्यसलाई त तुरन्तै फ्याटको रूपमा फेरि परिणत गर्यो, टिजी बढ्यो, बोसो बढ्यो, यो त चेन रियाक्सन त कहाँ पुग्छ कहाँ पुग्छ। त्यही भएर कार्बोहाइड्रेट तपाईँले खाना छ भने कम्प्लेक्स कार्बोहाइड्रेट खानुहोस्, स्टार्चहरूलाई जति घटाए पनि हुन्छ, र भात र गहुँको साटो कोदो फापर खानुहोस्, कुनै तुलना छैन। न्युट्रियन्ट प्रोफाइल हेर्नुहोस् भने कुनै तुलना छैन। जापानिजहरूले नेपालमा फापर फलाएर त्यो फापरलाई लगेर उहाँ कल्टिभेट गरेर त्यहाँबाट तत्त्व बनाएर दुनियाँलाई बेचिरहेछन्। रुटिन भन्ने तत्त्व निस्किरहेछ फापरबाट एन्टी एजिङको, होइन, यस्ता यस्ता अमृत तत्त्व भनेको। अनि पर्यावरणलाई पनि कोदो फापर थोरै पानीले पुग्ने, जहाँ पनि हुने, पर्यावरणलाई नष्ट नगर्ने, होइन, पानीको वेस्टेज नहुने, थुप्रै फाइदाहरू छन्। कोदो फापर अमृत हुन् यदि तपाईँले एफोर्ड गर्न सक्नुहुन्छ, र तपाईँ त्यो लेभलको गरिब होइन भने भात र गहुँलाई छोडेर कोदो फापर कागुनो आदि इत्यादिमा इन्भेस्ट गर्नु धेरै उत्तम हुन्छ। तपाईँले कार्बोहाइड्रेटको स्रोत खोजेर खान जरुरी छैन, तपाईँले जे खाँदा पनि थोरै कार्बोहाइड्रेट त्यसमा हुन्छ।

0: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98563 2128 98462014726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो। तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्ति। फोन 0625903769।
5: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9840154674 र 9864023420।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98562375 र 98011324375।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343072।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461564।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165930101।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
22: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 28 बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक आज बिहान 11 बजे बस्ने, संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रासोपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेट सम्बन्धी कार्यसूची प्रभावित बनेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको थियो। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित विभिन्न 12 कार्यसूची तय गरेको छ। बैठकको शुरूमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनुहुने कार्यसूची रहेको छ। त्यसै गरी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन्ने, महालेखा परीक्षकको त्रिष्ठीऔं वार्षिक प्रतिवेदन 2083 प्रेस गर्नुहुनेछ। आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। जसमध्ये सार्वजनिक खरिद र सहकारी विधेयक प्रधानमन्त्रीको तर्फबाट, मन्त्री महावीर पुनले सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक 2083 र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नुहुनेछ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच एकताको बहस चलिरहँदा अध्यक्ष केपी शर्मा ओली र संयोजक पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्ने हुनुभएको छ। मदन भण्डारी फाउण्डेशनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आज राष्ट्रिय सभामा आयोजना हुने नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्ने हुनुभएको छ। फाउण्डेशनका कार्यवाहक सचिव भेष राज अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाहरूका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नुहुनेछ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष केपी ओली जाने जानकारी दिनुभएको छ। यसै गरी संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा उहाँ जाने समय तय भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा मदन भण्डारीको जीवनका लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। यो कार्यक्रममा दिउँसो 1 बजे शुरू हुने आयोजकले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको छ। अध्यक्ष ओलीले जेएनजी आन्दोलनबारे आयोगले सार्वजनिक गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन लिखित निवेदन दिएर माग गर्नुभएको हो। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बरचौलाले आयोगमा निवेदन दर्ता गराउनु भएको छ। अध्यक्ष ओलीको निवेदनमा आगजानी गर्ने र संवैधानिक अंगहरूलाई समाप्त गर्न उत्तेजना फैलाउन संलग्न व्यक्तिको विषयमा आयोगको प्रतिवेदनले नबोलेको उल्लेख गरेका छन्। उहाँले पञ्चगामी कानून बनाएर आफूलाई कार्यवाही गर्ने कुरा सिफारिश भएको भनेर विश्वास नगरेको उल्लेख गर्नु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत 17 निकायमा नियुक्तिका लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरे बमोजिम 3414 पुरूष 921 महिला र 13 अन्य लिंगका व्यक्ति आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा 588 जनाको आवेदन परेको छ। पशुपति क्षेत्र विकास कोषमा 476 आवेदन परेको छ। लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्। बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा 186, ललित कला प्रज्ञा प्रतिष्ठानमा 186, सांस्कृतिक संस्थामा 151 तथा नेपाल पर्यटन होटल तथा प्रवर्तीय प्रतिष्ठान नाथमा 149 आवेदन परेको मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार विभागले उजुरी फस्यौट नगर्ने मेन पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका मेन पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन नपाउने छैनन्। विभागले वर्षदेखि थातिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन मेन पावर कम्पनीको नवीकरण नगर्ने नीति ल्याएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ। अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे मेन पावर व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थातिरहेका छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ।

0: गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ। लामो समयदेखि छलफलमा रहेको विधेयक शुक्रबार समितिले पारित गरिसँगै अब अन्तिम निर्णयका लागि प्रदेश सभामा पेश हुने भएको हो। प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालका अनुसार गाँजा विधेयकमा समितिमा छलफल भएपछि पास गरिएको छ। उहाँले विधि सम्मत गराउने त्यसबाट हुने नकारात्मक प्रभावलाई कम गराउने प्रयास स्वरूप लामो समय छलफल गरिएको जानकारी दिनुभएको हो। यसअघि 2082 कार्तिक 24 गते दर्ता भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती सम्बन्धी विधेयक सदनमा छलफलपछि दफावार अध्ययनका लागि समितिमा पठाइएको थियो। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषदले 21 असारे रोपाई महोत्सव 2083 सिसुवामा आयोजना गर्ने भएको छ। पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ सिसुवा देउराली खोला छेउमा आयोजना गरिने भएको हो। पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष सब असार 14 गते आज आयोजना गर्न लागि परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको हो। महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउनु रहेको परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो। महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरू राजु परियार, शिवहरी ढुंगना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जीसी लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माताहतका प्रहरी गाईबाट खटिएको प्रहरी टोलीले जिल्लाभर सञ्चालन गरेको सर्च एण्ड सेभ अपरेशनका क्रममा 26 शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण, अवैध मदिरा कारोबार नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने, फरार अभिव्यक्ति पक्राउ गर्ने, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग रोकथाम लगायतका उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उप अधीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार नियन्त्रणमा लिएका 26 मध्ये आवश्यक अनुसन्धान तथा सोधपूछ सम्पन्न भएपछि कुनै अपराधिक संलग्नता नदेखिएकाले सबै आफन्तको जिम्मा लगाई छाडिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित अपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता सर्च एण्ड स्वीप अभियानमा निरन्तर सञ्चालन गरिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी बागमती र कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसूनको वायुको प्रभाव रहेको जनाएको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आगामी 3 दिनदेखि 4 दिनसम्म मनसून विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने त्यसका बाँकी भेगमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ। त्यसै गरी आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका केही तथा हिमाली क्षेत्रका 1-2 स्थानमा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको माग गर्न प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौता हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको 5 चरणको वार्तापछि भएको सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थानीय शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। साथै अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्किने बताउनु भएको हो। हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलले बिना शर्त लेबनानी भूमि छोड्नुपर्ने माग गर्नुभएको छ। यस द्वन्दमा अहिलेसम्म 10 लाख भन्दा बढ़ी लेबनानी विस्थापित भएका छन् भने 4,200 भन्दा बढ़ीको ज्यान गएको छ। अन्तिममा खेल समाचार। पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय महिला टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। महिला क्रिकेटको विकास तथा नयाँ खेलाड़ी उत्पादन गर्ने उद्देश्यले प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषदको सहकार्यमा प्रतियोगिता भएको हो। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा हिजो स्याङ्जाले नवलपुरलाई 96 रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजय शुरूआत गर्न सफल भएको छ। खेलमा टस जितेर ब्याटिङ गरेको स्याङ्जाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 127 रनको प्रतिस्पर्धात्मक योग फल तयार पारेको थियो। स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक 40 रनको योगदान दिनुभएको थियो भने अर्मिना अधिकारीले 30 रनमा जोड्नु भएको थियो। सिमाना केसीले 12 रन बनाउनु भएको थियो। रञ्जना साउद 5 र अन्तिममा विश्वकर्मा 6 रनमा अभिजित रहँदा स्याङ्जाले अतिरिक्तबाट मात्र 27 रन प्राप्त गर्नुभएको थियो। आज बिहान 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9805535537।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
7: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142222 र 9856192।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटीएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
5: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
5: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
10: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849 छ
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
7: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
8: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
7: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म, तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
8: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
9: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
10: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
9: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
10: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
9: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
10: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
11: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: दान गरौं, सकेको गरौं, सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्तन हुँ।
12: 103.8 अन्तर्मनको आवाज।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
1: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंक।

0: पछाडी यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9811166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
2: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: अँ हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
10: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240 सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं
12: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
10: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
12: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
10: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 98564443 98041443628 र 98562446
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz

0: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680878 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468383522।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305।
14: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
15: काममा अलि सघाउँछ कि भनेर नि।
14: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
16: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
17: एक सय 103.8 अन्तर्मनको आवाज।
18: स्टुडियो साइन
19: अहिले बिहानको 8 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
20: कहिले ढोरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
21: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेर चाहिँ नयाँ नयाँ गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु नयाँ भाका जाम डाँडै काटेर बोलको भाका रहेको छ भर्खरै मात्र बजारमा आएको भाका जसमा आवाज रहेको छ शक्ति चान्द अनि शान्ति श्री परिवारको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार होला है त

हजुर, निकै नै रमाइलो जामडाँडै काटेर बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो शक्ति चान धनी शान्ति श्री परियारको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। अघि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र यो भाका चाहिँ मन पर्यो होला भन्ने आशा छँदैछ र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जुनको ज्योति बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खाँड अनि टिका पुनको। अलिको लागि भने उफाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै रमाइलो फाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु जुनको ज्योति बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो रामजी खाँड अनि टिका पुनको। फेरि पनि ढिला नगरीकन हजुरको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। मायाको संग्रहालय बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ देवी घरती मकर अनि क्षितिज सुनारको। र यो भाका सँगसँगै हामी चाहिँ छोटो व्यावसायिक पृष्ठमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8
1: अन्तर्मन को आवाज।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
8: होइन के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
8: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्।

0: बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइन का कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
2: आहा, घर त साह्रै कित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98 1 71 56 606।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98 4 61 96 769 र 98 4 61 15 644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Watt in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Charsi, Tiranabe, or Antanabe Pansati, Artis Shunet Tirata.
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
3: अब चिन्ता नलिनुहोस् शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी-शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
3: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: Soran and Sisal Print Udyog, Shukla Gandaki Nagarpalika ko gate sangai.
3: Proprietor Durgaman Shrestha. Sampark 9846611209 ra 9901421718. Aajai sampark garnuhos.
4: Aha, kati swadishta masu ho. Itro party garda pani gharmai paleko khasi kati chan ki kya ho?
5: Didi pan namajal jhukkinu bhayecha ni. Huna ta maile pani tei sochea thye. Tara yo masu ta Shukla City Fresh House bata lyaeko raicha ni.
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा सॉसेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0653590065 मोबाइल 9816634372
7: 103.8 अन्तर्मनको आवाज

हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रा एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक फायर अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेर चाहिँ नयाँ नयाँ गीत संगीतका कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं अबको केही बेरसम्म अन्तिममा जाइसकेका छौं। अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लागा लगा लगा जोरका झट्का बोलको भाका रहेको छ जसमा आवाज रहेको छ लक्ष्मी आचार्य अनि विशाल सोनीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, यो भाका सँगसँगै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। मन जित्यो बोली वचनैले बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि देवी खर्तीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
0: अन्तर्मनको आवाज।
11: स्टुडियो साइड
12: अहिले बिहानको 9 बज्यो।
13: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
14: आज बस्दै विभिन्न विधेयक तथा महालेखाको प्रतिवेदन पेश गर्ने कार्यसूची।
15: मदन भण्डारीको 75 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मंचबाट सम्बोधन गर्ने।
14: वर्षासँगैको पहिरोले इलामका गोलाखर्क राजदुवाली सड़क अवरूद्ध, मेची मार्ग स्थित रोङ क्षेत्रको सड़कमा पनि सवारी आवागमन रोकियो।
15: तेल ट्याङ्करमा आक्रमण भएपछि इरानका विभिन्न क्षेत्रमा अमेरिकी कार्यवाही, अस्तित्व नै समाप्त पारिदिने राष्ट्रपति ट्रम्पको चेतावनी।
14: र फिफा विश्वकपमा समूह चरणका अन्तिम दुई खेल जारी, अघिल्लो खेलमा पोर्चुगल कोलम्बियासँग बराबरीमा रोकियो।
16: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
15: समाचार अब विस्तारमा। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनका कारण प्रभावित बनेको प्रतिनिधि सभा बैठक आज बस्दैछ। लगातार 3 दिन सूचना टाँसेर स्थगित बैठक आज बिहान 11 बजेका लागि बोलाइएको हो। यसअघि बिहिबार, शुक्रबार र शनिबार तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। आजको बैठकको शुरूमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यौरा पढ़ेर सुनाउने कार्यसूची छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। बैठकमा सरकारका तर्फबाट विभिन्न संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गरिनेछ। यस्तै अर्थमन्त्री डा सोनी बागरीले सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि प्राप्त संशोधनहरू सहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।
14: नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच एकताको बहस चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज एउटै मञ्चमा देखिनु हुने भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विशेष कार्यक्रममा ओली र प्रचण्डले एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको हो। मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृहमा गर्न लागेको कार्यक्रममा दुवै नेताले सम्बोधन गर्न लागेको फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका कार्यवाहक सचिव भेषराज अधिकारीका अनुसार नेकपाका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम दिउँसो 1 बजे शुरू हुने आयोजकले जनाएको छ। नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गर्नुभएको थियो। विक्रम सम्म 2049 माघ 14 गतेदेखि 20 सम्म चलेको एमालेको 5 औं महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ। 2009 असार 14 गते ताप्लेजुङको ढुङ्गे सागुमा चन्द्रकला र देवी प्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो। 2050 जेठ 3 गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दास ढुङ्गामा भएको जीव दुर्घटनामा मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।
15: वर्षासँगैको पहिरोले मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवारी सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 मा लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साना सवारी साधनका लागि एकतर्फी रूपमा आवजावत गर्न सक्ने गरी पहिरो पछ्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो। यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 स्थित इलाम छापा सीमा क्षेत्रमा ढिस्को र 2 वटा रूख ढलेर सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। उक्त खण्डमा पनि सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो। यो सड़क खण्ड अवरूद्ध भएपछि इलामसहित 5 थर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि इलामसहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, 5 थर र ताप्लेजुङ जाने सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन्।
14: सरकारले 8 वटा विश्वविद्यालयमा उपकुलपति छनौटको लागि सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण प्रारम्भ गरेको छ। हिजो शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। हिजो 3 वटै विश्वविद्यालयका उम्मेद्वारले अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समान्तर रूपमा सञ्चालन गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। छनौट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठ तथा संस्थागत विश्वसनीयतालाई प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनौट तथा सिफारिश समितिका सदस्यको सहभागिता सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ। भोलिसम्ममा सबैको अन्तर्वार्ता सकाएसँगै 8 वटा विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले पूर्णता पाउनेछ। सरकारले गत वैशाख 24 गते त्रिभुवन विश्वविद्यालय सहित 8 विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो। यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिको लागि 4,348 जनाले आवेदन दिएका छन्। मन्त्रालयका अनुसार 3,414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। सबै आवेदनमाथि मूल्यांकन समितिले अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ।
15: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
17: साथ जीवन भर को।
16: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
15: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
14: अब बांकी समाचार। काभ्रे पलाञ्चोकको पनौतीमा मनाइने परम्परागत हिले जात्रा शुरू भएको छ। हिजो साँझबाट जात्रा शुरू भएसँगै राति भद्रकालीको रप्तानिएको छ। त्यससँगै रातभरि नै गैंड्यो अर्थात होम पूजा गरिएको पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार आज दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवी देवताका मठ मन्दिरमा धूमधाम सहित पूजा अर्चना गरिँदैछ। आज इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनका साथै साँझ भद्रकालीको रत्ताने र चक्र पूजा गरिनेछ। जात्राको तेस्रो दिन भोलि पूर्णिमाको दिन सबेरै भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड़ गराउने र रथलाई एक आपसमा जुदाउने काम हुनेछ। त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहिआएको छ। जात्रा सकेर खेतमा रोपाई शुरू गर्ने परम्परा पहिलेदेखि चलिआएकोले यसलाई हिले जात्रा अर्थात निवारी भाषामा ज्यापुन्ने समेत भनिएको स्थानीय बताउँछन्।
15: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पुनः इरानमाथिको आक्रमण व्यापक बनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले व्यापारिक जहाजहरूमाथि भइरहेको लगातार आक्रामक गतिविधिको प्रत्यक्ष जवाब स्वरूप कार्यवाही गरिएको दावी गरेको छ। सेन्टकमले निशाना बनाइएका स्थानहरूमा सैन्य सामग्री, संचार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित अड्डाहरू रहेको जनाइएको छ। सेन्टकमले इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो तर उसले त्यसो नगरी एकतर्फी आक्रमण गरेको आरोप लगाएको छ। उसका अनुसार 20 लाख ब्यारेलभन्दा बढ़ी कच्चा तेल बोकेर हर्मुज जलमार्गबाट यात्रा गरिरहेको पनामाको झण्डाधारी एमटी किकु तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको थियो। इरानले हालसम्म यी नयाँ अमेरिकी आक्रमणबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको उल्लंघन जारी रहेमा इरानको अस्तित्व नै समाप्त पार्ने चेतावनी दिनुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले इरानले कहिल्यै पाठ नसिक्ने भन्दै यस्तै अवस्था रहिरहे आफूहरू पूर्ण सैन्य शक्ति प्रयोगका लागि बाध्य हुनुपर्ने बताउनु भएको हो। हर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमाथि हिजो ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण थालेको थियो।
14: अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज सकिँदैछन्। अन्तिम दुई खेलमा अहिले समूह जेका अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीच प्रतिस्पर्धा भइरहेको छ। यो समूहबाट अर्जेन्टिना नकआउटमा प्रवेश गरिसकेको छ भने अस्ट्रिया र अल्जेरिया नकआउटको प्रतिस्पर्धामा रहनेछन्। यसअघि आजै बिहान सम्पन्न समूह केको खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै नकआउटमा स्थान बनाएका छन्। यही समूहको अर्को खेलमा कंगोले उज्बेकिस्तानलाई पराजित गरेको छ। फिफा विश्वकप अन्तर्गत राति सम्पन्न खेलमा इंग्ल्याण्डले पानामालाई 2-0 पराजित गरेको छ। जुड बेलिङ्घम र ह्यारिकेनको एक एक गोलको मद्दतमा विजय इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नक आउटमा पुग्यो। सोही समूहको अर्को खेलमा घानालाई 2-1 पराजित गर्दै क्रोएसियाले पनि अन्तिम 32 स्थान बनाएको छ। विश्वकप फुटबलमा राउण्ड अफ 32 खेल आज राति शुरू हुँदैछन्।
15: अब मौसम। मनसुनी वायु सक्रिय हुन थालेसँगै आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ भने मधेस र बागमतीका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी 3-4 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। अहिले बिहान सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी क्षेत्रमा आंशिक बदली छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, शंखुवासभा र आसपासका जिल्लाभरि बहने ससाना नदीहरूको भाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हुरी समेत चल्न सक्ने पूर्वानुमान गरिएको छ। राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: राष्ट्रपा महाधिवेशनले प्रभावित प्रतिनिधि सभा बैठक आज बस्दै विभिन्न विधेयक तथा महालेखाको प्रतिवेदन पेश गर्ने कार्यसूची।
15: मदन भण्डारीको 75 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मंचबाट सम्बोधन गर्ने।
14: वर्षासँगैको पहिरोले इलामको गोलखर्क राजदुवाली सड़क अवरूद्ध, मेची राजमार्ग स्थित रोङ क्षेत्रको सड़कमा पनि सवारी आवागमन रोकियो।
15: तेल ट्याङ्करमा आक्रमण भएपछि इरानका विभिन्न क्षेत्रमा अमेरिकी कार्यवाही, अस्तित्व नै समाप्त पारिदिने ट्रम्पको चेतावनी।
14: र फिफा विश्वकपमा समूह चरणका अन्तिम दुई खेल जारी, अघिल्लो खेलमा पोर्चुगल कोलम्बियासँग बराबरीमा रोकियो।
15: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
17: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
18: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
18: छुटका दायराहरू:
17: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
17: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
18: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
19: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
20: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
19: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
21: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
22: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
19: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
23: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँछ।
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
3: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
23: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
24: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोश चौकोश अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
23: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
24: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे नपसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
25: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
26: 103.8 अन्तर्मनको आवाज

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्थ पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। किन हतारिन्छौ, विश्वास सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
9: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
8: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
9: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
8: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98564433, 98014433628 र 98562464646।
10: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
11: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
10: कहाँ?
11: गन्जकी मेडिकल हल।
8: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
11: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
8: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
10: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 065590369, मोबाइल 98482969।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-0141-54674 र 98-460-23420।
14: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
14: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
14: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
16: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो।
16: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।

0: को डेकोरेशन दराज पलंग लोबे टेबल सोफा सेट एक पटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
1: कहाँ बनाएछन् रो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
0: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो रे बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
3: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
5: 103.8 अन्तर्मनको आवाज

0: सबिना यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्छौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
11: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
14: मोबाइल 9805535537 र 9806615899।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके ल डन।
17: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
19: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
18: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
20: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9856783002 र 9864068302।
21: एक सय 103.8 अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
7: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
8: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
7: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
8: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
7: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
8: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
7: नसा तथा बाघ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
8: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
7: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460972046
9: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
16: धोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 28 बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक आज बिहान 11 बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन नबिदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रासपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका पूर्ण महत्वपूर्ण बैठक र बजेट सम्बन्धी कार्यसूची प्रभावित बनेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। सभामुख टोल प्रसाद आर्यको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव प्रदीप प्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको हो। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित विभिन्न 12 कार्यसूची तय गरेको छ। बैठकको शुरूमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनु हुने कार्यसूची रहेको छ। त्यसैगरी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको दृष्टि औ वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच एकताको बहस चलिरहँदा अध्यक्ष केपी शर्मा भोलि र संयोजक पुष्पकमल दाहाल प्रचण्डले एउटै मंचबाट सम्बोधन गर्ने भएका छन्। मदन भण्डारी फाउण्डेशनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आज राष्ट्रिय सभाका आयोजनामा हुने नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्। फाउण्डेशनका कार्यवाहक सचिव भेषराज अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नुहुनेछ। एमाले पत्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जाने जानकारी दिनुभएको हो। यसैगरी संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा वहाँ जाने समय तय भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथिता रहने उक्त कार्यक्रममा श्वेत दार्लु, मदन भण्डारीको जीवनका लेखक रमेश रहनेछ राईलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। यो कार्यक्रम दिउँसो 1 बजे शुरू हुने आयोजकले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको छ। अध्यक्ष ओलीले सीएमजी आन्दोलनबारे आयोगले सार्वजनिक गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन लिखित निवेदन दिएर माग गर्नुभएको हो। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बरदौलाले आयोगमा निवेदन दर्ता गराउनु भएको छ। अध्यक्ष ओलीको निवेदनमा आगजनी गर्ने र संवैधानिक अंगहरूलाई समाप्त गर्न उत्तेजना फैलाउन संलग्न व्यक्तिको विषयमा आयोगको प्रतिवेदनले नबोलेको उल्लेख गर्नुभएको छ। उहाँले पश्चगामी कानून बनाएर आफूलाई कार्यवाही गर्ने कुरा सिफारिश भएको भनेर विश्वास नगरेको उल्लेख गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा माथतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाभर सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 26 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण, अवैध मदिरा कारोबार नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने, फरार अभियुक्त पक्राउ गर्ने, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग रोकथाम लगायतका उद्देश्यले सञ्चालन गरिएको अभियानमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक ददिरेका प्रसाद घिमिरेले जानकारी दिनुभएको हो। उहाँका अनुसार नियन्त्रणमा लिएका 26 जनामाथि आवश्यक अनुसन्धान तथा सोधपूछ सम्पन्न भएपछि कुनै आपराधिक संलग्नता नदेखेकाले सबैलाई आफन्तको जिम्मा लगाई छाडिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुले जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता सर्च एण्ड स्वीप अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तनहुको देवघाट गाउँपालिका 5 साढे बगरमा निर्माणाधीन 47.7 मेगावाट क्षमताको कार्यका कालीगण्डकी जलविद्युत आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। निर्माण स्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति, निर्माण व्यवस्थापन तथा सम्पर्क कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले मुलुकको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड़ दिनुभएको थियो। तनहु र नवलपुरको सीमाबाट बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लागत 10.15 अर्ब रूपियाँ रहेको छ। आयोजनामा आवश्यक कुल लगनी मध्ये 75% अर्थात 7.60 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइने भएको छ भने बाँकी 25% लगानी प्रबन्धक कम्पनीले गर्नेछ। जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कर्णाली राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका 16 वटा रोड ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा सञ्चालित 16 वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभएको छ। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष 2074-75 देखि 2082-83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 वटा सड़क डिभिजन कार्यालयका माथतका जिल्लाकर रोठेका तोड्नका लागि प्रक्रिया अगाडि बढ़ाएको सूचना अधिकारी सिंहको भनाइ रहेको छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रविधि अन्त्यका लागि रोड ठेक्का तोड्न कार्यालय लागि परेको छ। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखिएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महतारे बताउनु भएको छ। कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जमानत थरौटी बापतको रकम पेस्की जमानत जफत र पेस्की रकमको 10% ब्याज असुल गर्नका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुल उपर गर्नेतर्फ कार्यवाही अगाडि बढ़ाइने कार्यालय प्रमुख महतराले बताउनु भएको छ। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषदले आज 21 असारे रोपाई महोत्सव 2083 सिसुवामा आयोजना गरेको छ। पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ सिसुवा देउराली खोला छेउमा आयोजना गरिएको हो। पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार 14 गते आयोजना गरिएको परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्न तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको हो। महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाहिर पर्यटक प्रवर्धन गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउन रहेको परिषदका अध्यक्ष तारानाथ प्रहरीले पहाड़ीले जानकारी दिनुभएको छ। महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरू राजु परियार शिवहरि ढुंगना जीवन दाहाल मधु थापा मगर र तुलसा जीसी लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। खोटाङको टिकतेल रूपाकोट मजुवागढ़ी नगरपालिका 4 खाल्ने र हलेसी तुवाचुङ नगरपालिका 11 राजा पानीको सीमान नजिक पर्ने चर्चित घरती भीरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट आहारले रेग्मी 4 हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरती भीरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको हो। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न गरिएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 2082-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरती भीरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभएको हो। घरती भीरको सड़क निर्माणका लागि ठेकेदार कम्पनीले 2082 माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो। सड़क निर्माण गरेपछि हिजो कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आहाले रेग्मी 4 सगरमाथा राजमार्ग जोड्ने सड़क उद्घाटन गर्नुभएको हो। पर्सि मंगलबारसम्म मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना रहेको छ। यस वर्ष सरदर मिति भन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो। तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदली रहने अनुमान गरिएको छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान रहेको छ। आज राति पनि देशभर मौसम साधारणतया बदलिने रहनेछ। अब अन्तर्राष्ट्रिय समाचार। लेबनन, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको पाँचौं चरणको वार्तापछि भएको यो सम्झौतामा लेबननी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख रहेको संचार संस्थाले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रहेको हो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुगेको हो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भएको हो। यो समूहबाट चार अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकआउट चरणमा पुग्न सफल भएको हो। डीआर कंगो उज्बेकिस्तानमाथि 3-1 जीत निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको दशौं मिनटमा एलजोर समुरोचोभको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68 मिनटमा योवान विशाले पेनल्टी मार्फत बराबरी गोल फर्काएका हुन्। त्यसपछि 78 मिनटमा फिस्टन माइलेले कंगोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विशाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरेको हो। हस्त बिहान 10 बजेको ठोबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
20: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
21: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
22: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क 0655741479 मोबाइल 9856062265 र 9848064145
5: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ श्योर गर्दिन कि क्या हो
23: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
24: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाओ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दिलराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9856602068।
4: हे सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
5: अहिले के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै सुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, सुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको, कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: अफिसबाट अमित सरको फोन।
11: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
6: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
15: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
6: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
15: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
6: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
15: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
6: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
15: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगौंडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
2: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
2: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868883522
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
17: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
16: हजुर दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 98563218 98462014726
17: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता

0: मेटली स्टील फन पर सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9907629794।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9841484664 र 9811403305।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
7: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
8: इट्स टाइम फॉर कॉलिंग टाइम
7: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शक, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई जसले त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ठोर 12.3 मेगाहर्ज अन्तर्मनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhor12.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि श्रोता चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म र फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन हामी तपाईँको साथमा रहन्छौ। अनि आज भने हप्ताको शुरूआती दिन आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरी विशेषको साथमा जोडिन्छौ। अनि पहिले पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला, अब बिहानदेखि अब सिमसिम पानी पनि छ नि त बिहानसम्म। अनि तपाईँको गाउँठाउँतिर चाहिँ के कस्तो छ नयाँ नौलो कुराकानी सँगसँगै हामी जोडिन्छौ अबको 12 बजेको समयसम्म मिठा मिठा कुराकानीको साथमा। अनि साथमा चाहिँ अब मिठा मिठा गीत संगीतहरू पनि सुन्छौ। अनि आज विशेष त अन्ताक्षरीको साथमा चाहिँ हामी साथीहरूलाई केही क्षणमा सहभागी गराउँछ। 0965414200 को बाटो भएर चाहिँ रेडी भएर बस्नु होला अहिलेको लागि भने अब अघि भर्खर भने होइन पानी परिरहेको पनि छ। अनि तपाईँको गाउँठाउँतिर के कस्तो छ, असारको माहौल छ? अनि विशेष गरी असारको महिनामा घन्किने धेरै बज्ने असारे महिनामा यो सुमधुर गीत प्रशान्त तामाङको आवाजबाट सजिएको यो गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छु। हामी सँगै रहनुहोला है त।

0: हजुर, असारी महिनामा यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0965424002 बाटो भएर जोडिन सक्नुहुन्छ र शुरूआतीबाट नै कोही साथी हुनुहुन्छ लाइनमा, सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगीमायाजी।
1: धन्यवाद।
0: अनि के छ पिरुङतिरको अनि हाम्रो खगीमायाजीको नयाँ नौला खबर?
1: हजुर, हाम्रो पिरुङतिरको खबर ठिकै छ भन्नुपर्छ। हिजो रातभरि पानी आयो, आज पनि पर्लापल्ला भरिराखेको छ।
0: भनेपछि पिरुङतिर पनि यतातिर आउने पानी जस्तै गरेर पुगिसक्यो है?
1: हजुर, आवाज एकदम कमाएको छ है तपाईँको।
0: आवाज चाहिँ कम सुन्नु भएको छ, अहिले कस्तो सुन्नु भएको छ?
1: मजाले सुन्यो है।
0: मजाले, अब पिरुङसम्म हाम्रो आवाज पुग्यो त?
1: हजुर, एकदमै।
0: ल त्यसो भए आज चाहिँ अब पहिलो सहभागी साथी पनि हुनुहुन्छ, अन्ताक्षरी खेल्ने पनि हो आज होइन? कतिको चाहिँ अब तयारी त तयारी नै हुनुहुन्छ, कतिको चाहिँ एक्साइटेड हुनुहुन्छ र नि?
1: अब एक्साइटेड त अब जस्तो जस्तो आउँछ त्यस्तै अब यसो प्रेस
0: ल प्रयास नै गर्ने हो कि हामी, सकेसम्म प्रयास गर्दै गर्दै सकेसम्म अब कतासम्म धकल्न सकिन्छ धकल्ने हो होइन? अनि ल तपाईँलाई मनपर्ने एउटा मिठो गीतबाट अब यही बाट पालो पर्यो भन्ने चाहिँ छैन, तपाईँलाई मनपर्ने गीतबाट सुरु गरिदिनुहोस्। सुरु गरिदिइहाल्ने हो नि,
1: अब पानीकै उसमा अब सुरु गरिदिन्छ कि गरिदिन्छ कि मैले अब।
0: ल ल सुरु गरिदिनुहोस्। 1 2 3 गो।
1: मुसलधारे पानी पर्छ, पानी पर्छ दुख,
0: पानी पर्छ
1: तिमीलाई नै सम्झिने, पानी पर्छ
0: पानी पर्या

रुन्छ नि मन किन रुदैन, रुख बोलिन बोला निर्मया, वचनको घाउ निको हुँदैन। ल आज चाहिँ नबाट पालो परेको परिसक्यो हाम्रो कालीमाझीलाई, ल फेरि नबाट नै परो।

0: नानीको सिरमै मोहनी ल अन्तिम चोटि नबाट गुनगुनाइदिनु पर्ने भयो फेरि नबाट ल
1: नबाट है त
0: हजुर

0: ल रबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौँ भने एउटा नयाँ गीत छ कि घर कहाँ पर्यो अरे 17 घण्टा भएको छ रिलिज भएको
1: होइन
0: आवाज फेरि कमायो एउटा मिठो गीत हामी सुनाउँदैछौँ भर्खरै नयाँ गीत घर कहाँ पर्यो भनेर सुन्दै गर्नु होला अहिले भने हामी छुट्टिनुपर्छ है बाई बाई सुभदिन नमस्कार उहाँ हुनुहुन्थ्यो खगीमाया थापाजी अनि उहाँसँग अन्ताक्षरी खेल्दै खेल्दै गर्दा चाहिँ नभए त धेरै नै पालो चाहिँ उहाँलाई पर्यो है अनि तैपनि उहाँले चाहिँ नलाई अगाडि बढाउँदै बढाउँदै गर्दा चाहिँ अन्ताक्षरी खेल्दै गर्दा रबाट चाहिँ साथीहरूको पालो परेको छ रबाट गीत गुनगुनाउनु मनपर्छ रबाट गीत आउँछ भने यहाँले चाहिँ सवाई त जनाउन सक्नुहुन्छ र अहिलेको लागि भने ढिला नगरी तपाईँ माझ राख्दैछु सपना सुमनको चाहिँ यो नयाँ गीत हो अनि योभन्दा अगाडि अब राधा बोलको गीत पनि एकदमै चर्चामा चाहिँ थियो ट्रेन्डिङमा पनि परेको थियो यहाँले सुन्नु भएको छ होला अब मैले प्रोग्राममा पनि स्थान दिइरहेको हुन्छु बोल्नलाई बोल्न त पाइन्छ तर तरिका चाहिन्छ भन्छ नि त्यसको 2 पनि रिलिज चाहिँ भएको थियो ए मेरो हजुर भनेर अनि त्यस्तै त्यो पछिको नयाँ गीत चाहिँ हो यो अनि आशा छ यो गीत पनि अब के कस्तो हुन्छ त पहिला हामी सुनौ यो गीत सँगसँगै हामी भने कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भएको छ विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ अनि यार भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल,
11: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्।
12: गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
13: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
14: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
15: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
20: प्रोपाइटर रबिन थापा, सम्पर्क 9855633398 र 9845610950।
22: मम्मी, भोक लाग्यो, खाजा खाम न।
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
22: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँडा।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
20: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
20: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: This is Radio Dhor Barahi, 103.8 MHz.
23: Station 1. Studio Taichet.
24: Aile, Vienna ko 11 bajyo.
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
2: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर गरि दिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीलाई चाहिँ ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेस अनि त्यस्तै गरी परम्परागत जातीय गरगना चाहिएमा पनि गएर चाहिँ यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ र हामी 12 पछि एकजना साथीलाई विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीले भने लकी ड्र मार्फत पाउनुहुनेछ रुसाईको रिचार्ज भन्ने। यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै आज आइतबारको एपिसोडमा रहेर अन्ताक्षरीको साथमा जोडिरहेका छौ र केही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।

0: हजुर, मैले सोको छु भनेर सुरुवातीमा नै मेरो पालो छ बाट पार्नुहुने हाम्रो रोसिकाजीलाई पनि धेरै धेरै स्वागत छ है प्रोग्राम कलिङ टाइममा।
1: हजुरलाई धेरै धन्यवाद।
0: अनि अब छ बाट पालो पर्यो मेरो त है, अब छ बाट गाउनु पर्यो नि त। छैन मलाई पिर, छैन मलाई पिर, ए देव्रे हातमा कालो छाता, दाहिने हातमा माया लुको शिर। ल रबा चाहिँ पर्यो नि त फेरि,
1: रबा
0: चाहिँ पर्यो, माया लुको शिर।

तिमलाई मैले बिर्सुलाका सरी मेरो पालो चाहिँ रबाट आएको हो रसिकाजी।

जसरी हल्लाउने अहिले चाहिँ अलिकति बल्ल नबाट पालो परेछ कि मेरो है नबाच गाउनु पर्यो होइन निरजैले रिसाउने निरजैले रिसाउने निर कहिले होला मायासँग माया मिसाउने ल फेरि नबाचै पर्यो नि त।

हजुर को होइन अरुको म त हजुर को होइन अरुको माया मारेको हाम्रो रसिका जी र मैले चाहिँ अब एक एक पालो गर्नुपर्छ है ल ठिकै छ त्यसो भए हामी एक दुई चरण चाहिँ गाउँछौ अनि साथीलाई पालो दिन्छौ कबाट भर्यो है नि त करु

0: हजुर कहिले सुख छैन भनेर ल हाम्रो रोसिकाजीको धोको नपुगेको रहेछ भने एकचोटि नबाट गाइदिनुहोस् अनि हामी साथीलाई पालो दिन्छौँ है ल हजुर नबाट तपाईँले नै गुनगुनाइदिनु भनेर चाहिँ उहाँले झ भन्नुभएको हो जस्तो लाग्यो है अनि आउन सक्नुहुन्छ झबाट पालो परेको छ होइन अनि यसरी नै हामी अन्ताक्षरी गुनगुनाइरहेका छौँ अनि गुनगुनाउँदै गर्दा साथीहरूलाई पनि सहभागिक जनाउन मन छ भने 0965414200 टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला छ र साथमा चाहिँ रेडियो प्रोग्राम के कस्तो लागिरहेको छ प्रोग्राम कलिङ टाइम त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिन सक्नुहुन्छ अहिले भने साथी हुनुहुन्छ है लाइनमा हेलो नमस्ते हजुर
1: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई
1: धन्यवाद
0: अनि लक्ष्मीजीको बागमारातिर आज पानी परेको छ कि छैन धुम्म चाहिँ छ भनेपछि गए राति अनि बिहानी पोख चाहिँ कतिको पर्यो त नि पानी तपाईँको ठाउँतिर ठुलै पर्यो है अनि अब के छ आज दिउँसोको तयारी अब यो मौसम सँगसँगै के काम गर्ने के गर्ने केही छ घरकै काम कार्य अनि आज प्रोग्राम कलिङ टाइम सुन्नु भएको छ कि छैन ल हगि हाम्रो रोसिकाजीले चाहिँ झैँ भन्नुभएको थियो झबाट छोडेर जानु भएको छ सो झबाट एउटा गीत गाइदिनु पर्यो हजुर झबाट ल झबाट अब साह्रै नै अब के होला लाग्यो भने चाहिँ एउटा छ नि एउटा लोक भाका के झम झम दर्कियो
1: भनेर
0: र बाटो

0: Diri. Rawat apa deh?
1: Ajar. Rundai rundai tindo sahara chuni bela bayu. Ijo diuso sangai thiyo. Aja batu lagi sanyo ratri wasle awa gunti moni bela bayu.
0: मर्ने बेला भयो भनेर यो तिर पुगेको अहिले मेरो पालो
1: हजुर
0: यो बाट गाउनु पर्यो है मै

0: छ बाछ है
1: रुडी जानकी भने रुँदैछ छ माग्यो किन साँचो माया गर्छु भन्थे
0: धोका दिन।

కపాలు కోరలేరా.

0: आधी है न पूरै नै दिसके तिम्रो मनमा तिम्रो मायामा नै मालिसके ल कवाच पर्यो नि त फेरि
1: किन तिम्रो के मायर टाढा हुँदै गयो कुल जस्तो मान्छे तिमी काँडा हुँदै गयो मन दुखी मेरै टाक्नेलाई रुने मान्छे तिमी मदिन त मर्नै तयार हुने मान्छे तिमी
0: हुने मान्छे तिमी भनेर मतिर पुग्यो है

0: फोटो छ ल सवादै भरे है फेरि
1: हजुर दुखे किनाइ काटी पिरतीको सुक्यो किनाइ
0: सोध्छौ ल ऊ पछि चाहिँ हामी एक एक पालो गर्नुपर्छ है लक्ष्मीजी
1: हजुर
0: ल ऊ बाट पालो चाहिँ पढ्यो

0: ला ल ल बाट लक्ष्मीजी अनि पालो पनि ल बाटै पर्यो है
1: हजुर लाखौ उतारा दिनकै छ बिर्सु छ सम्झना उनकै छ मनको देउतैलो नारायणले आधारले टियो प्रयो एउटैले
0: हजुर रायो एउटैले भनेर फेरि लबाट पालो हामी अर्को साथीलाई पालो दिन्छौ भने लक्ष्मीजी अहिलेको लागि भने एउटा रमाइलो गीत राख्दैछु के कत्तर कत्तरमा भन्ने गीत सुन्दैछौ सुन्दै गर्न होला अहिले भने छुटिनु पर्छ है नमस्कार शुभ दिन भाइ भाइ लक्ष्मी लम्सालजी हुनुहुन्थ्यो बागमारादेखि कस्तो मजाले हामीसँग अन्ताक्षरी गाएर चाहिँ गइसक्नु भएको छ अब गाउन जाने पनि नजाने पनि हामी चाहिँ गीत गुनगुनाउँछौ क्या आइतबारको एपिसोडमा त्यो भनेको चाहिँ अब गीत आवाज भन्दा पनि हामी चाहिँ अब कसले कतिसम्म चाहिँ पर पुर्याउने होइन अब मैले कुनै गीत सङ्गीत गाइरहेको छु भने मैले गाएको गीतको चाहिँ अन्तिम शब्दको पनि अन्तिम अक्षरबाट साथीको पालो आउँछ फेरि पनि त्यसरी नै साथीले गुनगुनाउनु भएको गीतको चाहिँ अन्तिम शब्दको अन्तिम अक्षरबाट चाहिँ मेरो पालो आउँछ है अनि सकेसम्म आज भनेको हामी गीत सङ्गीत चाहिँ गुनगुनाउने हो धेरैभन्दा धेरै र अब आउने साथीको पालो चाहिँ लबाट परेको छ अहिलेको लागि भने केही समय अगाडि फेरि रिमेक भर्जनमा रहेको अहिले 12 दिन चाहिँ भइसकेको छ रिलिज भएको माझ राख्दैछु महेश काफ्ले अनि अस्मिता अधिकारीका आवाज मस्तजीको यो रमाइलो गीत सुमधुर गीत रहेको छ अनि यो भन्दा पहिलाका आवाज पनि यहाँलाई सुनाइसकेको थिएँ राम थापा अनि तारा थापाका आवाज मस्तजीको कचर कचरमा बोलको यो सुमधुर गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भएको छ विश्राम पश्चात पुनः भेट हुन्छ भने हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिरो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी,
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
10: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी पनि गरिन्छ।
11: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460141530।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
14: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
14: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
19: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
19: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
19: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
14: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
19: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
14: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
19: र बिहानी 17 कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहू, फोन 0658-571-240।
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल लिङ्क टाइम र सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। हामी हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा आउने गर्दछौं भने आज आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताश्रीको साथमा चाहिँ जोडिरहेका छौं। साथीहरूले मजाले गीत संगीत गुनगुनाइराख्नु भएको छ र अब आउने साथीको पालो चाहिँ लमा पुगेको छ है। अनि लबाट कुनै गीत संगीत गुनगुनाउन आउँछ कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 0965414200 टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा अवसन सुनसादी पसल देलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आनन्द कुमार श्रेष्ठ। अनि हाम्रो नियमित श्रोता साथीलाई त अब कार्यक्रम सम्बन्धी जानकारी थाहा छँदैछ, कोही साथी नयाँ हुनुहुन्छ भने हप्ताको सातै दिनमा हामी फरकबार फरक श्रृङ्खलाको साथमा चाहिँ आउने गर्दछौँ। आज अन्ताक्षरी विशेष भए सँगसँगै भोलि सोमबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको रोजाइको गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिन्छु। अनि अब ट्याक्कै भोलि असार पन्ध्र पनि छ है, अनि यहाँलाई चाहिँ अब असार पन्ध्रको धेरै धेरै शुभकामना पनि छ, अग्रिम शुभकामना। अनि अब भोलिको दिनमा चाहिँ यहाँले असारे गीतहरू पनि मजाले सुन्न चाहनुहुन्छ भने सम्झन सक्नुहुन्छ है। अनि त्यसै गरी मंगलबार भनेको चाहिँ कुनै टपिक लिएर आउँछु, त्यो टपिकमा चाहिँ यहाँको विचार के छ राख्न सक्नुहुन्छ। बुधबार भनेको चाहिँ ड्रामा, हामी नाटक पनि गर्छौँ। अनि बिहिबार साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु भने फ्राइडेको एपिसोडमा चाहिँ म्युजिक ट्र्याक गेम रहन्छ, यहाँले गीत संगीत चाहिँ थोरै मात्र भाग सुनेर चिन्नुपर्ने हुन्छ। अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा यसरी आउने गर्दछौँ भने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अहिले भने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर, हेलो नमस्ते हजुर, हेलो
1: हेलो
0: किन होला आवाज त, हेलो नमस्ते हजुर, कहाँदेखि कस्तो आवाज सुन्दैछु होला?
1: हजुर म अलिक परै पर्यो,
0: परै पर्यो। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई।
1: हजुर धन्यवाद।
0: अनि के छ आफू कसरीतिरको नयाँ नौला खबर?
1: ए आफू ठिकै छ, रातभरि पानी पर्यो, अहिले चाहिँ पानी परेको अलिक बसेको छ, ठिकै ठिकै छ,
0: ठिकै ठिकै छ है। अनि हामी बोलेको सुन्नु भएको छ कि छैन?
1: मैले छैन, भर्खरै हो,
0: भर्खरै सुन्नु भएको। अनि अहिले चाहिँ कस्तो सुन्नु भएको छ नि हामी बोलेको?
1: ठिकै
0: सुन्नु भएको छ, सुरुवातीमा चाहिँ आवाज नै बुझ्न गाह्रो भएको, हामीले चाहिँ तपाईँको आवाज सुन्न सकेन कि, त्यही भएर चाहिँ सोधेको। अनि रेडियो प्रोग्राम सँगसँगै पछिल्लो समय कता व्यस्त हुनुहुन्छ हामीलाई चाहिँ सुन्न नभ्याउने गरी?
1: घटिँदै
0: हुनुहुन्छ है। अनि खाना खानु भयो त? मेरो पनि भइसक्यो। अनि आज साथीहरूले चाहिँ मजाले गीत संगीत गुनगुनाइराख्नु भएको छ, अनि हाम्रो ऋषिरामजीको पालो चाहिँ लबाट परेको छ कि?
1: लबाट
0: ल सुरु गरिदिनुहोस् लबाट। ल लालुपाते ल भन्छ नि?
1: दौरे जीवन हर्कै खो हातैमा सँगै बस्नु निरो नपाइने साथैमा।
0: अहो कस्तो मिठो गीत है, सँगै बस्न नपाइने साथैमा भनेर मतिर पुग्यो मेरो पालो।
1: हजुर।

आतै को आतै मसँगै बस्नु निरो नपाइनी साथैमा।

0: आफूभन्दा नराम्रो देखेर रतिर पुग्यो है अहिले त बाटो रातो घले किमा ए रोती घरमा कुमजोडी नाचौला आउ है बेलुकीमा ल म
1: बाट मयालुले ल आटेर दागो है नानी र पिराती बातेर
0: पिराती बातेर

0: कान्छीलाई भेटाउने काठमाडौँ सहर
1: रामको भाइ लङ्काको राम हुने के गिदम खै निरो सिपालु सामुन्ने
0: सिपालु सामुन्ने।

मायालुले पार्यो नि ठुलै चोट भनेर टटेर पुगे है.

0: साथामलाई मारे तिम्रो काखामलाई माया गर्छु लौन हजुरलाई। ल यी वाचा पढे है।
1: इनारको पानी दमिलो छ नि तिरुखालायो खानी कि नखानी।
0: खानी कि नखानी किन होला नवाटा आज छोड्दै नछोडेको सुरुवातीबाट नै आज नवाटा धेरै गीत पनि गइसकेको छ है।

0: भात भेटैन हुने खोला पारी निरमाया वारी मारुनी ल फेरि नबाटै पर्यो नि त
1: नजाउ भन्छन् कैलाली खन्छन् कालो पानी निरो नराम्रो छ भन्छन्
0: फेरि नबाट परेको हो नौ बाट गाउनु पर्यो होइन ए नजाउ न मलाई छोरी मुख मोडी दिल तोडी चान्ती माया लु ल नबाट पर्यो है
1: आलाको माया कहाँ गयो कुनी सुन्नी भयो निरोला छोरी त दाईको चौतारी
0: दाईको चौतारी भनेर अहिले चाहिँ रतिर पुगेको हो
1: हजुर
0: ल र बाट चाहिँ अब के चाहिँ गाउने होला

0: छु ल छ बाज अहिले चाहिँ अलिक फरक पर्यो हजुर
1: छन त छ माया खासी नहुनी मानिरो दिल बस्यो त मासै
0: त मासै सबाट गाउनु पर्यो है अहिले भने
1: हजुर हजुर हजुर।

0: गीतले ल हाजु चाहिँ हाम्रो ऋषामजीलाई लले चाहिँ नसुन्ने भयो है
1: लाको माया अन्तै छ तिर्साना मैले मात्रै निरो सकिना बिरिसान हजुर अब यति नै हो नि
0: हजुर अब भने अब एकदमै तपाईँलाई चाहिँ मन भरिएको छैन भने नभएर पनि हजुर ल नबाट गाइदिनुहोस् अनि हामी अन्त्य गर्छौँ ल
1: नबाट हजुर
0: हजुर
1: नकले तिनै खो बाया जसँगै बोली त
0: ल भोलि त कहाँका अब भने छुटिनु पर्छ है अनि विश्राम पछि एउटा मिठो गीत पनि सुन्छौँ हामी रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है
1: छुट्टिनु भन्दा सबको विषयमा चाहिँ हजुर म नाटक गर्नु पर्ने भयो
0: अनि नाटक गर्ने भन्नुहुन्छ हाम्रो ऋषिरामजीले हामीलाई चाहिँ बुधबारको
1: विषयमा
0: तपाईँले चाहिँ हामीलाई बुधबारको एपिसोडमा सम्झनु पर्यो कि बुधबारको दिनमा
1: मैले सम्झेको थिएँ बुधबार अस्ति पनि
0: हजुर के भएको
1: अब यो पनि सम्झेको थिएँ अलिक छिटो हुन्छ कि भनेर यसो रोपाई सुरु हुन्छ पानी लाउने टाइममा अलिक धेरै नै सताए
0: ल यो समय भनेको नि अब ड्रामा गर्नको लागि चाहिँ बुधबारको एपिसोडमा सम्झनुहोस् पक्कै पनि तपाईँले सम्झनु भएको भन्नुभएको ड्रामा चाहिँ हामी मजाले गर्छौँ साथीहरूलाई सुनाउँछौँ है
1: त्यही त सुनाउनु पर्यो सुन्नु पर्यो सुनिदिनु पर्यो तिनीहरूले के गर्ने
0: ल ठिकै छ हामी रेडियो प्रोग्राम मार्फत चाहिँ अब साथीहरूलाई सन्देश दिँदै ड्रामा चाहिँ बुधबारको दिनमा गर्छौँ अहिले भने छुट्टिनुपर्छ है उहाँ हुनुहुन्थ्यो ऋषिराम शाहजी आफू कसरीदेखि सम्झनु भएको थियो है अब ड्रामा गर्नको लागि हामी बुधबारको एपिसोडमा चाहिँ सम्झनु होला साथीहरूलाई कुनै विषयवस्तुसँग चाहिँ ड्रामा गर्नु मन छ प्रस्तुत गर्नु मन छ भने है अहिलेको लागि भने विश्रामतर्फ जान्छौँ विश्राम पश्चात अब साथीहरूलाई विजयी साथी लिएर पनि आउन बाँकी नै छ समय मिलेसम्म अब साथीहरूलाई सहभागी पनि गराउँछौ नभए आजको विजयी साथी लिएर आउँछौ हामी सँगै रहनु होला है त
2: This is Radio Dhorbarahi 103.8 MHz.
3: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
4: छुटका दायराहरू
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
4: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9856062625 र 9848064145
3: सिप सिकौं भविष्य बनाऊ योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ त्यसैले आउनुहोस् देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं
4: हजुर रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्
3: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस् अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ
4: नोट न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्
3: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन फोन 9856434343 9901443628 र 9856062446।
5: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल, फोन 9856324475 र 9801432475।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856661636 र 9151166136।
2: This is Radio Dhorbarahi 103.8 MHz.
0: हजुर, कार्यक्रमको यो विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै अब भने समयको अन्ततर्फ आइसकेका छौं र छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामीले अन्ताक्षरीको साथमा जोडियो। सँगसँगै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो पिरूङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी, भीमादेखि हुनुहुन्थ्यो रोसिका लम्सालजी, अनि बागमारादेखि हामीलाई सम्झनु भएको थियो लक्ष्मी लम्सालजीले, त्यस्तै आफू कसरीदेखि हुनुहुन्थ्यो ऋषिराम शाहजी, अनि सबै साथी मध्ये हामी अन्तिममा एकजना साथीलाई पनि विजय गराउँछौ भने आज धेरै गीतहरू गइसक्दा पनि अन्तिममा सहभागिता जनाएर पनि उहाँले चाहिँ कस्तो मजाले गीत गुनगुनाउनु भएको थियो। आजको विजय साथी चाहिँ हुनुहुन्छ आफू कसुरीदेखि ऋषिराम शाहजी, सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाई। सँगसँगै यसरी नै हामी अन्तिममा एकजना साथीलाई विजय गराउँछौ र बाह्रै पछि चाहिँ हामी यसरी विजय साथी गराउँछौ र विजय साथीहरू मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज। हो त्यसैले चाहिँ अब अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला, जहाँ चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमी माभूषण सुनसादी पसल दुर्गौडालाई पनि धेरै धेरै धन्यवाद छ। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै जाँदा जाँदै भने अब असारको माहौलमा सुमधुर गीत छ, नाच फिरी असारी मै नाच्छन् सिमे पानी परिरहेकै छ नि। यो सुमधुर गीत सँगसँगै सँगसँगै अब भोलिको दिन त अब असार पन्ध्र पनि छ, असार पन्ध्रको विशेष कुराकानीहरू पनि गरौँला। यहाँको रोजाइमा रहेको गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिनेछु। राष्ट्रिय धान दिवसको अनि दही चिउरा खाने दिनको यहाँलाई चाहिँ अग्रिम शुभकामना सँगसँगै महेश काफले साथमा चाहिँ मिलिना रहेको आवाजमा सोझिएको यो गीत सँगसँगै म कार्यक्रम प्रस्तुत अनुमानलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट,
12: सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छर्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484664 र 9811403005।
15: दिस इज रेडियो ढोर बाराही 103.8 MHz। स्टुडियो
16: अहिले मध्याह्नको 12 बज्यो।
17: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
18: संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज।

0: खास संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षीको विरोध त सत्तारूढ रासोपाले 35,000 भन्दा बढ़ी बालबालिकालाई पार्टी सदस्य बनाएको आरोप।
0: मदन भण्डारीको 75 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मञ्चबाट सम्बोधन गर्ने।
1: कुलेखानी सिस्नेरी सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा चालकको मृत्यु। वर्षासँगैको पहिरोले इलामको गोलाखर्क राजदुहाली सड़क अवरूद्ध।
0: तेल ट्याङ्करमा आक्रमण भएपछि इरानका विभिन्न क्षेत्रमा अमेरिकी कार्यवाही, अस्तित्व नै समाप्त पारिदिने राष्ट्रपति ट्रम्पको चेतावनी।
1: र फिफा विश्वकप फुटबलमा जोर्डन विरूद्ध अस्ट्रेलियाको प्रभावशाली जीत समूह चरणका खेल सम्पन्न।
2: मार्बलको प्याक जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछु।
2: छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले आज पनि विरोध जनाएका छन्। सिंहदरबार स्थित संसद भवनमा बैठक शुरू गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आआफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेपछि सभामुख डीपी अर्यालले कंग्रेस सांसद रेणुका काउचालाई बोल्न समय दिनुभयो। काउचाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीमा 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता दिएको भन्दै विरोध जनाउनु भएको छ। उहाँले सत्तारूढ़ दललाई संविधान र कानूनले नछुन्यो भन्दै प्रश्न गर्नुभएको थियो। रासोपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,257 जना 18 वर्ष मुनिका व्यक्ति पार्टी सदस्य रहेको आँकड़ा प्रस्तुत गरिएको थियो। यी विषयलाई लिएर काउचाले आपत्ति जनाउनु भएको हो। यस्तै विपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको भन्दै आपत्ति जनाउनुभयो। लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई कपट र षड्यन्त्र गरिरहेको उहाँको टिप्पणी थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरूद्ध कुनै पनि कार्यको डटेर सामना गर्ने उहाँको चेतावनी थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनका कारण प्रभावित बनेको प्रतिनिधि सभा बैठक आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। बैठकमा सरकारका तर्फबाट विभिन्न संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच एकताको बहस चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज एउटै मञ्चमा देखिन हुने भएको छ। मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभामा गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी कार्यक्रममा दुवै नेताले सम्बोधन गर्न लाग्नु भएको हो। फाउण्डेशनका कार्यवाहक सचिव भेषराज अधिकारीका अनुसार ओली र प्रचण्ड शहीदका नेताहरू माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम दिउँसो 1 बजे शुरू हुने आयोजकले जनाएको छ। नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले जनताको बहुदलीय जनवाद जब जको प्रतिपादन गर्नुभएको थियो। विक्रम सम्म 2049 मार्च 14 20 चलेको एमालेको 5 महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको छ। 2009 असार 14 गते ताप्लेजुङको ढुंगे साँगुमा चन्द्रकला र देवी प्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो। 2050 जेठ 3 गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।
0: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन स्थित कुलेखानी सिस्नरी दक्षिणकाली सड़क खण्डमा आज पिकअप गाड़ी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हिटोडाबाट काठमाडौँतर्फ छुटेको बागमती प्रदेश 01-0026-5599 नम्बरको खाली पिकअप गाड़ी आज बिहान अनियन्त्रित भई सड़कबाट करिब 150 मिटर तल खस्दा चालक मुकुन्द छ्यारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको थार नगरपालिका नौचितलाङ स्थायी घर भई हेटौडा उपमहानगरपालिका एक चौकी टोल बस्ने 45 वर्षीय मगरलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल ललितपुर पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
1: वर्षासँगै पहिरोले मेची राजमार्ग अन्तर्गत इलामको गोला खर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका नौमा लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको छ। साना सवारी साधनको लागि एकतर्फी रूपमा आवाजावत गर्न सक्ने गरी पहिरो पछ्याउने प्रयास गरिएको उहाँले बताउनुभयो। यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 स्थित इलाम झापा सीमा क्षेत्रमा ढिस्को र रूख ढलेर सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। उक्त सड़क खण्डमा खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनु भएको छ। यो सड़क खण्ड अवरूद्ध भएपछि इलाम स्थित 5 थर ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
0: नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा सुन्तोलामा 4,700 र चाँदी 150 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार प्रतितोला सुन आज 2,83,800 र त्यति नै परिमाणको चाँदी 4,325 कायम भएको छ। शुक्रबार 1 तोला सुन 2,79,100 र चाँदी 4,180 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 अंश सुन 4,008 र चाँदी 56 अमेरिकी डलरमा कारोबार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काभ्रे पलाञ्चोकको पनौतीमा मनाइने परम्परागत हिरे जात्रा हिजोबाट शुरू भएको छ। हिजो साँझबाट जात्रा शुरू भएसँगै राति भद्रकालीको रथ तानिएको थियो। त्यससँगै रातभरि गैंडू पूजा अर्थात होम गरिएको पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार आज दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवी देवताका मठ मन्दिरमा धूमधाम पूजा अर्चना भइरहेको छ। आज इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनका साथै साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गर्ने चलन छ। जात्राको तेस्रो दिन भोलि पूर्णिमाको दिन सबैरै भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड़ गराउने र रथलाई एक आपसमा जुदाउने परम्परा छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहिआएको छ। जात्रा सकेर खेतमा रोपाई शुरू गर्ने परम्परा पहिलेदेखि चलिआएकोले यसलाई हिले जात्रा अर्थात नेवारी भाषामा ज्यापुन्ने समेत भनिएको स्थानीयले बताएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पुनः इरानमाथिको आक्रमण व्यापक बनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड स्टेट सेन्टकमले व्यापारिक जहाजहरूमाथि भइरहेको लगातार आक्रामक गतिविधिको प्रत्यक्ष जवाब स्वरूप कार्यवाही गरिएको दावी गरेको छ। सेन्टकमले निशाना बनाइएका स्थानहरूमा सैन्य सामग्री, संचार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित अड्डाहरू रहेको जनाइएको छ। सेन्टकमले इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिएको थियो तर उसले त्यसो नगरी एकतर्फी आक्रमण गरेको आरोप लगाएको छ। उसका अनुसार 20 लाख ब्यारेल भन्दा बढ़ी कच्चा तेल बोकेर होर्मुज जलमार्गबाट यात्रा गरिरहेको पनामाको झण्डाधारी एमटीकीको तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको छ। इरानले हालसम्म यो नयाँ अमेरिकी आक्रमणबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको उल्लंघन जारी रहेमा इरानको अस्तित्व नै समाप्त पार्ने चेतावनी दिनुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले इरानले कहिल्यै पाठ नसिक्ने भन्दै यस्तै अवस्था रहिरहे आफूहरू पूर्ण सैन्य शक्ति प्रयोगका लागि बाध्य हुनुपर्ने बताउनु भएको हो। होर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमाथि हिजो ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण थालेको थियो।
1: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 गोलले पराजित गरेको छ। आज बिहान भएको समूह जेको अन्तिम खेलमा अर्जेन्टिनाका लागि लियोनल मेसी, जियोभानी लो सेल्सो र लैटारो मार्टिनेसले 1-1 गोल गरे। यससँगै अर्जेन्टिनाका कप्तान मेसीले समूह चरणका 3 खेलमा गोल गरी 6 गोल गरेका छन्। पहिलो खेलमा उनले ह्याट्रिक गरेका थिए भने दोस्रो खेलमा 2 र आज भएको खेलमा 1 गोल गरेका हुन्। अर्जेन्टिना विरूद्ध जोर्डनका लाग मोसा अल तामरीले सान्त्वना गोल फर्काए। यही समूहको अर्को खेलमा अल्जेरिया र अस्ट्रियाले 3-3 गोलको बराबरी खेलेका छन्। यो बराबरीसँगै अस्ट्रिया र अल्जेरिया दुवैले नकआउटमा स्थान बनाएका छन्। समूह जेको नतिजासँगै फिफा विश्वकप अन्तर्गत समूह चरणका खेल सकिएका छन्। यसअघि आजै बिहान सम्पन्न समूह केको खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै नकआउटमा स्थान बनाएका छन्। यही समूहको अर्को खेलमा कंगोले उज्बेकिस्तानलाई पराजित गरेको छ। फिफा विश्वकप अन्तर्गत राति सम्पन्न खेलमा इंग्ल्याण्डले पानामालाई 2-0 गोलले पराजित गरेको छ। जुट बेलिङ्गम र ह्यारी केनको 1-1 गोलको मद्दतमा विजयी इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउटमा पुग्यो। सोही समूहको अर्को खेलमा घानालाई 2-1 गोलले पराजित गर्दै क्रोएसियाले पनि अन्तिम 32 स्थान बनाएको छ। विश्वकप फुटबलमा राउण्ड अफ 32 खेल आज राति शुरू हुँदैछन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षीको विरोध। सत्तारूढ रासोपाले 35,000 भन्दा बढ़ी बालबालिकालाई पार्टी सदस्य बनाएको आरोप।
0: मदन भण्डारीको 75 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मञ्चबाट सम्बोधन गर्ने।
1: कुलेखानी स्टेशनरी सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा चालकको मृत्यु। वर्षासँगैको पहिरोले इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध।
0: तेल ट्याङ्करमा आक्रमण भएपछि इरानका विभिन्न क्षेत्रमा अमेरिकी कार्यवाही, अस्तित्व नै समाप्त पारिदिने राष्ट्रपति ट्रम्पको चेतावनी।
1: र फिफा विश्वकप फुटबलमा जोर्डन विरूद्ध अर्जेन्टिनाको प्रभावशाली जीत। समूह चरणका खेल सम्पन्न।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित 7 दिन बिक्री वितरण हुने। अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
8: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको 7 दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
8: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
9: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यूस्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087169142।
13: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9406041530।
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
17: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
17: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
17: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
16: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
17: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
16: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
17: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
16: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
17: र बिहानी 17 कक्षा सञ्चालन हुने
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
18: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज

0: This is Radio Dhorbarahi 103.8 MHz. सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फिक्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 869।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856 33 878, प्रशान्त नेउपाने 9860 26 925।
7: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0 65 414 2 34 र 9871 56 606।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थानामुनि पाइन्छ।
11: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0 65 414 2 36, मोबाइल 9560 78 302 र 9460 78 302।
12: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन प्वाक्कै।
13: यो हो बोनस चाउचाउ।
0: दुलेगौडा नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0 65 414 2 36, मोबाइल 9560 78 302।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062265 र 9848064145।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगा अंतर

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
7: कान्छे, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846-33101 र 9846-83522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847007087।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9906613195 र 9847153368।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Walk-in Department Bhavan Sangai, Mobile 98-562-4693 ra 98-562-3073.
2: सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी
1: भवन सँगै मोबाइल 98-562-3093 र 98-562-3073

0: जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
1: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्बर को दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: मेटली स्टील फन पर का सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063398 र 9845610950।
7: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसी त बैठी।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98560443340, 98041443628 र 98562446।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर शोरूम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, ITL, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: NCL को हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620।
17: कहाँ जाने?
18: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
17: अनि बीचमा नझर्ने।
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
13: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खोइदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
23: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
24: स्टुडियो टाइटेन अहिले दिउँसोको 2 बज्यो।
25: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165950301।
26: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
23: ढोरबाराही हाइलाइट्सको साथमा
27: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।
28: नमस्कार, रेडियो ध्वरबाराही 103.8 MHz दिउँसो 2 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। कास्कीको लेखनाथ स्थित शिशुआमा पोखरा पर्यटन परिषदले आयोजना गरेको 21 रोपाई महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ। महोत्सवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतका विदेशी तथा स्वदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै यी लोकल नै स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिने अवसर प्राप्त गरेका थिए। पर्यटन प्रवर्धनसँगै नेपाली कृषि संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको रोपाई महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन करोडलाई आकर्षित गर्दै आएको आयोजकले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेली सरकारले प्रस्ताव गरेको निजी विद्यालयको शुल्कमा लाग्ने कर करिब तथा निम्न आय भएका नागरिकलाई लक्षित नभई सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन ल्याइएको जवाफ दिनुभएको छ। प्रतिनिधि सभामा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेट सार्वजनिक भएको एक महिना बितिसक्दा पनि कर सम्बन्धी भ्रम कायमै रहेको उहाँले बताउनु भएको छ। यो नीति समतामूलक भएको भन्दै वामपन्थी विचारधाराले समेत समर्थन गर्नुपर्ने बताउनुभयो। उहाँले 2064 सालमा नै यस्तो व्यवस्था शुरू भएको स्मरण गराउँदै अहिले भने मध्यमवर्गमाथि अतिरिक्त भार नपरोस् भनेर विभिन्न कर छूटको व्यवस्था गरिएको सुनाउनु भएको छ। वार्षिक 10 लाख रूपियाँसम्मको आमदानीमा कर छूट दिएको तथा निजी विद्यालयमा बालबालिकाको शिक्षामा गरिएको 25,000 रूपियाँसम्मको खर्च कर कटौती गर्न मिल्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
0: शिक्षा स्वास्थ्यमा लगाइएको शुल्कले भुइँ मान्छे गरीबहरूलाई असर गर्छ भनेर कुराहरू राख्नुभयो। यो विषयमा बजेट आएको एक महिना भयो, पर्याप्त हामीले छलफल गरेका छौं। अझै पनि भ्रम रहिरहेको मैले पाएँ। यो करले भुइँ मान्छे गरीबहरूलाई छुँदैन। नेपालका झण्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यहाँबाट करिब 10,000 खर्च गर्ने मानिसले घर परिवारले करिब 300 रूपियाँ जति कन्ट्रिब्युट गरिदियो भने आफ्नो बालबालिकाको लागि 10,000 उसले निजी स्कूलमा खर्च गरिराखेको छ कुनै औसत परिवारले, त्यसबाट 300 रूपियाँ 3% भनेको त्यति हो। त्यो 300 रूपियाँ चाहिँ यता हाम्रो झण्डै 3/4 बालबालिका नेपाली बालबालिकाहरू भुइँ मान्छे सीमान्तकृत समुदाय दलित समुदाय सबै गरीब निम्न आय भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहत पुर्याउनको लागि त्यो थोपा थोपा संकलन गरेर एउटा परिवारबाट 300 अर्कोबाट 300 त्यसरी एउटा मैले एउटा काल्पनिक बेन्चमार्क तय गरेर भनेको त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि सुदृढीकरणका लागि खर्च गर्ने भनेर समतामूलक नीति र नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै मान्य सांसदज्यूहरूले त जय जयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट यसको भीषण विरोध भएको देख्दाखेरि म अचम्म त परेकै छु।
28: नेपालले साउदी अरबलाई शिव परीक्षण कार्यक्रम एसभीपी रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून सत्रदेखि शिव परीक्षण शुरू गर्न लागेको थियो, तर एसभीपी रोकिएपछि जुलाईको 1 देखि कार्यान्वयनमा ल्याउने तयारी रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद र मी एखरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीचमा भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो, तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीचमा द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी रहेका छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनुपर्नेछ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता बापत $50 रहेको छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले एसभीपी प्रक्रियाका कारणले नेपाली श्रमिकको भिजा प्रक्रिया प्रभावित नहोस् र भिजा प्रक्रिया यथावत अगाडि बढ़ाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। राजदूत मियखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा प्रवेश गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ दल रासोपाकी सांसद श्रद्धा कुंवर श्रम संस्कृति पार्टीका सांसद आर्यन राई लगायतले फिफा निलम्बनमा परेको कुरा सदनमा उठाउनु भएको छ। यस्तै एन्फा अनिश्चितकालका लागि निलम्बनमा पर्दा सम्पूर्ण नेपाली खेल प्रेमी खेलाड़ी र राष्ट्रकै प्रतिष्ठामा गम्भीर धक्का पुगेको उनीहरूको भनाइरहेको छ। उहाँले अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन नगर्ने समेत बताउनु भएको छ। उहाँले मात्रै नभई अर्का सांसद राईले एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभएको छ। फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानून अनुसार एन्फालाई विधान संशोधन निर्वाचन प्रक्रिया र आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा संचालन गर्न सक्ने वातावरण सुनिश्चित गर्न माग गरिएको छ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्नका लागि कांग्रेसले 77 वटै जिल्लामा प्रतिनिधि खटाएको छ। पार्टीको 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि केन्द्रबाट विशेष प्रतिनिधि खटाइएको हो। पार्टीको 15 महाधिवेशनका लागि वैशाखको 1 गतेदेखि शुरू भएको कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण तथा पुरानाको डिजिटल अध्यावधिक अभियान जारी रहेको छ। पार्टीमा सदस्यमा धेरैभन्दा धेरै युवाको सहभागिता गराउनका लागि क्रियाशील सदस्यता वितरण अभियानलाई 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथमा 77 वटै जिल्लामा प्रतिनिधि खटाइएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार ती केन्द्रीय प्रतिनिधिहरूले असारको 7 देखि असारको 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भएर समन्वय सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नेछन्। कांग्रेसमा 5,38,622 क्रियाशील सदस्यले परिचय पत्र प्राप्त गरिसकेका छन्। यस्तै 1,49,309 क्रियाशील सदस्यले पेश गरेको फारम डिजिटल प्रणालीमा प्रविष्ट भएर वडा मार्फत अध्यावधिकको प्रक्रिया भइरहेको छ। उनीहरूलाई पार्टी सभापति गगन थापा र सदस्यता वितरण समितिका संयोजक समेत रहनुभएका महामन्त्री प्रदीप पौडेलले अभिमुखीकरण गराइरहनु भएको छ। नेपाल महिला संघको जिल्ला सभापति पवित्र पौडेल नेपाल महिला संघको केन्द्रीय कार्य समितिमा मनोनित हुनुभएको छ। केन्द्रीय कार्य समितिमा मनोनित भएसँगै नेपाल महिला संघ जिल्ला कार्य समितिले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। केन्द्रीय कार्य समितिको जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले जिल्ला कार्य समितिको नियमित काम कार्यवाहीलाई निरन्तरता दिन जिल्ला कार्य सम्पादन समितिको बैठकले जिल्ला उपसभापति चन्द्रकला भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले गरिएको सचिव कल्पना पोखरेलले बताउनु भएको छ। जिल्ला कार्य समितिको कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएकी भट्टराईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढ़ाउन विश्वास व्यक्त गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा माथतको प्रहरी निकायबाट खटिएको प्रहरी टोलीले शनिबार संचालन गरेको सर्च एण्ड स्वीप अपरेशन अन्तर्गत 26 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा दिएको छ। लागूसद नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने, फरार प्रतिवादी पक्राउ गर्ने, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहन रोक्ने उद्देश्यले संचालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका सबै 26 जनामाथि आवश्यक अनुसन्धान र सोधपूछ गरिएको थियो। अनुसन्धानका क्रममा कुनै पनि आपराधिक घटनामा संलग्न पुष्टि नभएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाएर छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि यस्तो सर्च एण्ड स्वीप अभियान नियमित रूपमा संचालन भइरहेको जानकारी दिनुभयो। प्रहरीले शान्ति सुरक्षा तथा आपराधिक नियन्त्रणका लागि संचालन गरिएको अभियानमा नागरिकको सहयोग र समन्वय आवश्यक रहेको भन्दै कुनै शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग तनहु प्रहरीले आग्रह गरेको छ। ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 5 बेल्चे उत्तरा नेपाल र दक्षिण कोरियाको टङ वन विश्वविद्यालय बीचमा शैक्षिक सहकार्यका लागि औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। विद्यालयका अध्यक्ष बाबुराम कार्की र टङ वन विश्वविद्यालयका कार्यवाहक अध्यक्ष जोङ इन चोइले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस सहकारीसँगै ज्ञान बगैचाका विद्यार्थी तथा शिक्षकका लागि अन्तर्राष्ट्रिय अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। सम्झौता अन्तर्गत शैक्षिक तथा भाषा कार्यक्रम सञ्चालन, विद्यार्थी आदान प्रदान, शिक्षक तथा प्राध्यापक अनुभव आदान प्रदान लगायतको कार्यक्रम संचालन गरिनेछ। विद्यालयले यस सहकार्यलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थी र शिक्षकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय प्रशासनले यो सहकार्य सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति आभार व्यक्त गरेको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका दुई घाछेपानी स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी चौबनधाममा आइतबार बटुक तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सामूहिक भोजन गराइएको छ। मा अम्बे अलौकिक कृषि फार्म दमौलीकी संचालक तथा कृषक कल्पना गौरीले सामाजिक उत्तरदायित्व अन्तर्गत धाममा अध्ययनरत गुरूकुलका बटुक र आश्रित ज्येष्ठ नागरिकका लागि 5,100 रूपियाँ बराबरको एक छाक सामूहिक भोजन र फलफूल अर्पण गर्नुभएको हो। व्यास नगरपालिका 5 ढोडिनी व्यावसायिक रूपमा ड्रागन फ्रूट खेती गर्दै आउनुभएकी गौडीले आफ्नो कृषि उत्पादनबाट प्राप्त आमदानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले प्रत्येक उत्पादनको अवसरमा शिक्षा धर्म र सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ। त्रिवनधाम व्यवस्थापनले गौडीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सामाजिक कार्यले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा गुरूकुलका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने जनाएको छ। अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी तूफान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेलामा अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबै जसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान रहेको छ। मंगलबारदेखि भने पश्चिम तराईमा पानी पर्ने सम्भावना रहेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलने र अर्को हप्ता देशैभरि पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन र चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँ रहेकोमा आज बढ़ेको छ। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँले बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब अन्तिम खेल खबर। फिफा विश्वकप फुटबलमा आज समूह जीका दुईवटा खेल सकिएसँगै नकआउट चरणका पुग्ने 32 टोलीको टुंगो लाग्ने भएको छ। राउण्ड अफ 32 को समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाट बाहिरिएको छ भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराति 12:45 दक्षिण अफ्रिका र क्यानाडाले खेल्ने भएका छन्। अवस्था विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्तर्मनको आवाज। शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807162।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9048064145।
29: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
30: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
29: ए हो र, ल त ल,
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
15: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
10: अहिले के सुन्ने भनेको
13: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
13: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
10: बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
13: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
16: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: को संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ।
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: लौ नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
4: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
6: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
7: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
7: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु। फोन 0665712440। सिप सिकौं, भविष्य बनाऊ। योग्यताले मात्र होइन, अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
6: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
7: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
6: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
7: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 9556443340, 9041443628 र 9560624446।
8: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ।

0: होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
1: बीजी मम हाउस दुलीगौड़ा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141142, 9855231128, 9462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9805800008 र 9460692246।
8: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: एक सय 103.8 अन्तर्मनको आवाज।
7: स्टुडियो अहिले दिउँसोको 3 बज्यो।
8: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित, बैठक 15 मिनटका लागि स्थगित।
0: चार पूर्व प्रधानमन्त्री एकै मञ्चमा केही समयमा सम्बोधन गर्दै,
1: स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बीमाको सेवा शुरू गर्दै त्रिवी शिक्षण अस्पताल तत्कालका लागि ओपीडीमा मात्रै बीमा लागू हुने।
0: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लंघन गरेको भन्दै दुवै पक्ष बीच आरोप प्रत्यारोप।
1: र महिला टी20 विश्वकप क्रिकेटमा आज 2 खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट 2 विधेयक पारित भएको छ। आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 बहुमतले पारित भएको हो। सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले राख्नु भएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो। सांसदहरू हरिप्रसाद भूषाल र सुशील खड्काले सो विधेयकमाथि राख्नु भएको संशोधन फिर्ता लिनुभएको थियो। सांसदहरू गंगालक्ष्मी अवाल, डाक्टर पुष्पराज कडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्र कुमार केरुङले उक्त विधेयकमाथि राख्नु भएको संशोधन बहुमतले अस्वीकृत भएको थियो।
1: त्यसअघि बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पनि प्रस्तुत गर्नुभयो।
0: प्रतिनिधि सभा बैठक आजै 15 मिनटपछि बस्ने गरी स्थगित भएको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि सभामुख डोल प्रसाद अरियालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको हो। अब बस्ने बैठकमा पूर्व सांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।
1: नेपालका प्रमुख कम्युनिष्ट नेताहरू लामो समयपछि आज एउटै मंचमा देखिएका छन्। मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता भण्डारी विषयको राष्ट्रिय गोष्ठीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक प्रचण्ड सह पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरू एउटै मंचमा उपस्थित भएका हुन्। मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा शीर्ष नेताहरूले धारणा राख्ने क्रम अहिले शुरू भएको छ। राष्ट्रिय सभा गृहमा संचालित गोष्ठीमा प्रमुख कम्युनिष्ट नेताहरूको साझा उपस्थितिलाई पार्टी एकताको प्रथम विन्दुका रूपमा समेत विश्लेषण गरिएको छ।
0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटलले स्थगित गरेको स्वास्थ्य बीमा मार्फतको सेवा करिब 6 महिनापछि भोलिदेखि शुरू गर्नु भएको छ। गत माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको बीमा मार्फतको सेवा भोलिदेखि आंशिक रूपमा शुरू गर्ने अस्पतालले जनाएको छ। अस्पतालले सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रमको रोकिएको सेवा भोलिदेखि ओपीडी सेवामा मात्रै लागू हुने गरी पुनः शुरू गरिएको जनाएको छ। अस्पतालले बीमाको ओपीडी टिकट वितरण बिहान 7 देखि 11 र दिउँसो 1 देखि 2:30 बजेसम्म बीमा टिकट काउन्टरबाट हुने समेत बताएको छ। यसअघि गत पुष 22 सूचना जारी गर्दै माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको बताएको थियो। त्यसबेला अस्पतालकोले बक्यौता रकम 40 करोड़ बढ़ी भएको र दावी भुक्तानीमा समेत 50% मात्र स्वीकार गर्ने परिपाटी रहेको भन्दै सेवा स्थगित गरेको बताएको थियो। पछिल्लो पटक बोर्डले रकम भुक्तानीमा समेत तीव्रता दिएका कारण सेवालाई आंशिक रूपमा सञ्चालन गरेको हुन सक्ने अनुमान गरिएको छ।
1: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना शुरू गरिएको छ। नेपाल पंक्षी संरक्षण संघको आयोजनामा आजदेखि 3 दिनसम्म हरिहाँसको गणना गरिनेछ। गणना टोलीमा 8 जना सहभागी छन्। 3 उपसमूह बनाएर 3 ब्लकमा एकसाथ गणना शुरू गरिएको नेपाल पंक्षी संरक्षण संघका स्थलगत परियोजना अधिकृत हिरूलाल डगौराले जानकारी दिनुभयो। उहाँका अनुसार घोडागोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मी याममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आएको छ। जाडो यामको तुलनामा गर्मी याममा हरिहाँसको संख्यामा कमी आउने उहाँले बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर डट कमबाट पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रूपन्देहीको तिलोत्तमा नगरपालिका चार डिंगार नगर स्थित तिनाउ खोलामा बाढ़ीले बगाएका एकजनाको सकुशल उद्धार गरिएको छ। आज बिहान करिब 8:30 बाढ़ी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका गुल्मीको मालिका गाउँपालिका टीम पैयौं खर्क घर भई हाल रूपन्देही बुटोल उपमहानगरपालिका 17 रानीगंज बस्ने 31 वर्षीय गोरखबहादुर विक बाढ़ीमा फँसेका थिए। इलाका प्रहरी कार्यालय बुटोल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटोलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
3: डोल्पामा फेला परेको व्यवहारिसी सब पहिचानका लागि प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। सेफोक्सण्डो गाउँपालिका 8 छेपका स्थित सुलीगाड खोलामा आज फेला परेको सब पहिचानका लागि टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। स्थानीयले बिहान सब देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई सूचना प्राप्त नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिल राजगिरीले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी पुगेपछि मात्रै सबको पहिचान खुल्ने र घटनाबारे थप अनुसन्धान अघि बढ़ाइने प्रहरीले जनाएको छ।
4: दुई साता अघि भएको अन्तरिम शान्ति सम्झौता भए पनि अमेरिका र इरान बीचको तनाव सुनिँदै गएको छ। दुवै पक्षबीच आरोप र प्रत्यारोप र सैन्य गतिविधि झन बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएको केही समयमै आज बिहान इरानले कुवेत र बहरान स्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्स आईआरजीसीले हालैको अमेरिकी आक्रमणको जवाब स्वरूप आफ्ना नौसैनिक र वायुसेनाले संयुक्त रूपमा ती आक्रमण गरेको दावी गरेको छ। यसअघि अमेरिकी सेनाले होर्मुज जल डमरूमा एक ट्याङ्करमाथि आक्रमण भएपछि इरानका विभिन्न सैन्य संरचनामाथि पुनः आक्रमण गरेको जनाएको थियो। इरानले पनि अमेरिकी आक्रमणले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै देशले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ। आईआरजीसीले अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा नर्कको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ।
3: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन्। यी खेलको नतिजाले समूह एबाट दोस्रो सेमी फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ। पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्दैछ। यी दुई टोली बीचको खेल अहिले केही बेरमा शुरू हुनेछ। सेमी फाइनलमा पुग्न आजको खेलमा दक्षिण अफ्रिकालाई जित मात्र आवश्यक छैन, आजै हुने दोस्रो खेलमा भारतलाई अस्ट्रेलियाले हराउनु पर्नेछ। भारत र अस्ट्रेलिया बीचको खेल नेपाली समयअनुसार आज साँझ 7:15 शुरू हुनेछ। अस्ट्रेलिया लगभग सेमी फाइनलमा पुगिसकेको छ। भारत र दक्षिण अफ्रिका सेमी फाइनलको दौड़मा छन्। भारत र दक्षिण अफ्रिकाले समान 4 खेलबाट 6 अंक जोड़ेका छन्। नेट रन रेटमा भारत अगाडि रहेको छ। भारत दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिका अंक तालिकाको तेस्रो स्थानमा छ भने अस्ट्रेलिया 8 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। बैठक 15 मिनटका लागि स्थगित भएको बैठक पुनः शुरू।
3: 4 पूर्व प्रधानमन्त्री एकै मंचमा केही समयमा सम्बोधन गर्दै
4: स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बीमाको सेवा शुरू गर्दै त्रिवी शिक्षण अस्पताल तत्कालका लागि ओपीडीमा मात्रै लागू हुने।
3: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लंघन गरेको भन्दै दुवै पक्षबीच आरोप प्रत्यारोप।
4: र महिला टी20 विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित।
6: 103.8
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, लेट्स डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9947000787।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल,
11: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
9: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
13: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
15: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
18: आज पनि भाटो अडायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
20: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
23: मोबाइल 9800558537 र 9800615089।
13: युइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
20: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
22: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800558537।
13: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज जनतमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजित गरिएको छ ओम प्रश्न आभूषण सुनसादी पसलले र पसल दुरेगोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र आजको श्रृंखलामा रहेर आइतबारको दिनमा रहेर यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ। र 0:41:40 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कौशली स्वरूप यारको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ राम साईले, स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भागलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। राम साईले गीतको बोल रहेको छ भने पगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा मिठो भागलाई स्वीकार्नु भयो होला। र आजको श्रृंखलामा रहेर हामीहरू रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौं भने 0645414000 बाटो भएर कार्यक्रममा सहभागिता यहाँले जनाउन सक्नुहुनेछ। र अहिलेको लागि भने श्रोता साथी कार्यक्रममा मिठो भागलाई राख्नतर्फतिर लागिरहेको छु। देउरालीलाई फूलपाती धसा छ गीतको बोल रहेको छ भने स्वीकार्नु होला।

हजुर श्रोता साथी, देउरालीलाई फूलपाती धजा छ निकै नै सुमधुभाका रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा सुमधुभाकालाई स्वीकार्नु भयो होला। कालिका रोका मगर र मनसुदन थापा मगरको आवाजमा सजिएको मिठो भाका रहेको थियो भने पके पनि हाम्रो सम्पूर्ण सबै श्रोता साथीले पके पनि स्वीकार्नु भयो होला यो निकै नै सुमधुभाकालाई भन्दै अहिलेको लागि भने कार्यक्रममा मेरी हजुर गीतको बोलाइ राखिरहेको छु, जसमा आवाज रहेको छ सूरज पण्डित र मेलिना राईको, भने लैरहेको छ बाबु विनोदकोमा, संगीत सजिएको छ सूरज पण्डितकोमा, भने निकै नै मिठो भाका रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, मेरी हजुर र गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण प्यारो प्यारो श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भएको होला। र श्रोता साथी यहाँहरू पनि आउन सक्नुहुनेछ अझै पनि 104.4 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाएको लोकगीतहरू लोकदोहोरी गीतहरू संगीतहरू सुन्नको लागि भने अहिलेको लागि भने राख्दैछु कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई। र गीतको बोल रहेको छ माया आउने बस, जसमा आवाज रहेको छ देवी खर्ती र विप्लव खतीको भने स्वीकार होला है ता।

हजुर सधैँ साथी अझै पनि आएन माया आउने बस अनि नै सुमधुर अनि रमाइलो भाका रहेको थियो माया आउने बस गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरू कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथीहरू अहिलेको लागि भने कार्यक्रममा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु भने सुमधुर भाका राख्नु पूर्व चाहिँ कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु। श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र सोमबार नयाँ लोक भाकालाई भने मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र बुधबारको दिनमा रहेर रुइला कौडा एकल भाका निस्ताले जो मौलिक भाकालाई भने बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र शुक्रबार फेसबुक मेसेजलाई भने सम्झना सर्वेदी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भनेर साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू कार्यक्रममा सुन्न छ भने लोक भाकाहरू यहाँलाई सुन्न छ भने हाम्रो रेडियो ठोरबा राखी 103.5 MHz पेजमा गई जहाँ चाहिँ हामीले अगाडि नै स्टाटस राखेका हुनेछौ त्यहाँ गएर चाहिँ यहाँले मेसेज गर्न सक्नुहुनेछ र कमेन्ट गर्न सक्नुहुनेछ भने श्रोता साथी यसै गरी यहाँहरू शुक्रबारको श्रृंखलामा जोड़िन सक्नुहुनेछ फेसबुक मेसेज मार्फत भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ र फरक बार फरक श्रृंखलाको साथमा हामी यसै गर्ने हरेक दिन उपस्थित हुने गर्दछौ भने त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न भूषण सुनसादी पसलले र पसल दुलेगौड़ाको भित्री बजारमा रहेको छ। श्रोता साथी यहाँलाई पनि केही थप सेवाहरू चाहिएमा गरगनाहरू खरिद बिक्री गर्नु परेमा नयाँ डिजाइनको गरगनाहरू किनबेच गर्नु परेमा त्यसपछिबाट पनि खरिद बिक्रीहरू गर्न सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा सुमधु भाकालाई राखिरहेको छु र गीतको बोल रहेको छ गाउँ घरे माया सुमधु भाका रहेको छ विमल परियार र बत्ती कुमारी थापाको आवाजमा रहेको छ भने लैरहेको छ रमेश पिजीको र संगीत सजिएको छ विमल परियारकोमा स्वीकार्नुहोला यो मिठो भाकालाई हाइका।

हजुरसाथ साथी गाउँघरे मायासँग हरिगणेश मधु भागा पनि रहेको थियो भने कार्यक्रममा पनि स्थान दिइसकेको छु भने श्रोत साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा चरी बस्यो अरिले गाजे मायास मधु भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ माझबाट ओझै पर्दै विदा हुने आज्ञा माग्दैछु। नमस्ते नमस्कार।

0: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बिचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461 16878, र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235 52663।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253 59 122, 98058 28008, र 98460 69 246।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो साइन्सेस अहिले दिउँसोको 4 बज्यो।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161 95301।
12: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
13: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीहरूलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारह 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँहरूको माझमा चाहिँ सन्डेको एपिसोडमा रहेर नै सदाबहारको गीत उलाने कार्यक्रम स्थान दिइरहनेछौँ भन्ने हाम्रो श्रोता साथीहरूले चाहिँ रेडियो ढोर बारह 103.8 मेगाहर्ज अन्तर्मनको आवाजको साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगै स्थान दिने नै छौँ भने अहिलेको लागि चाहिँ तपाईँहरूकोमा र चरी भए आउँथी उडेर बोलको गीत कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि भने चाहिँ गीत सार्दैछु स्वीकार्नुहोस् है त

0: हजुर, यो सङ्ग पनि कार्यक्रम स्थान दिइसकेको छ भने अलिको लाग्यो भने कार्यक्रममा चाहिँ फेरि पनि नेक्स्ट सङ्ग स्थान दिने नै छु तपाईँहरूको माझमा भने उनको प्रीति बोलको यो गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। राम्रो श्रोता साथीहरू चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भने प्रोग्राम लिएर चाहिँ म छु लक्ष्मी सुन रहन्छु एकटाको समयको लागि र अहिलेको लागि भने चाहिँ गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। स्वीकार
1: इन्टरटेनमेन्ट नेपाल
2: हुन्छ।

हजुर, यससँग पनि कार्यक्रम सुनिसक्यो र नारायण रामजाली एन्ड रचना रिमालको आवाजमा रहेको यो मिठो गीतलाई पनि कार्यक्रम सुनिरहेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भन्ने आशा पनि रह्यो हाम्रो श्रोता साथीले चाहिँ। यसरी नै कतिजनाले चाहिँ ध्यान रोप्दै सुनिराख्नु भएको छ भने कतिजनाले काम गर्दै कतिजनाले चाहिँ आराम गर्दै सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रम सँगै स्थान दिने नै छौ भने चिठी तिमीलाई लेखु भन्छु बोलको गीत कार्यक्रम स्थान दिने पक्कै पनि यो गीतहरू सुनेर चाहिँ तपाईँले चाहिँ पुराना दिनहरू पनि सम्झिराख्नु भएको छ भन्ने आशा रह्यो र जसमा आवाज रहेको छ शम्भू राईको भने लिरिक्स चाहिँ शंकर एण्ड राजेन्द्रको रहेको छ र उहाँहरूको यो मिठो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छ। हामीसँगै रहनुहोला।

0: पीड़ितों को थे दीमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
1: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू,
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 065-571-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
9: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: छे पानीमा मेटली स्टील फन पर्क का सबै सामान साइनी कति मजा एकै ठाउँमा तर जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, क्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9856060113, 9807974।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, केही चिनीको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ यिनै सदाबहारको गीत उल्लन लिएर उपस्थित भइसकेको छ। हाम्रो श्रोता साथीले सुनिराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ सँगै सधैँ नै छ भने आज तिम्रो कुरा चल्यो बोलको गीत चाहिँ कार्यक्रम सधैँ नै छु उदय सोताङको भने अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु स्वीकार।

हजुर संलग्न कार्यक्रम सन्धिसकेका छौं भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै सदाबहारको गीत उलाने कार्यक्रम सन्धिरहेका छौं भने हामी चाहिँ मन्डी क्याम्पिसमा चाहिँ बिहानको संलग्न कार्यक्रम सन्धिने गर्दछौ। त्यसै गरी ट्युस्डे क्याम्पिसमा चाहिँ लेटेस्ट संघहरूलाई भने वेडनेस्डे क्याम्पिसमा चाहिँ रक संलग्न कार्यक्रम सन्धिने गर्दछौ। थर्सडेको एपिसोडमा चाहिँ नेपाली ऱ्याप एन्ड रिमिक संलग्न कार्यक्रम सन्धिने गर्दछौ भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकोस्टिक अनपक म्याचअप र कभर संलग्न कार्यक्रम सन्धिन्छौ। अहिलेको लागि भने चाहिँ ढिला नगरिकन यिनै जानकारी सँगसँगै कार्यक्रममा चाहिँ संलग्न सन्धिने नै छौ भन्ने अहिलेको लागि भने ईश्वरले बोलाउनु पर्दैन बोलको गीतलाई चाहिँ कार्यक्रम सन्धिँदैछौ र जसमा आवाज रहेको छ भूपेन्द्र सिंह एण्ड दीपा झाको भनी अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु सोही गर्न सक्छ।

हजुर यो संग्रह पनि कार्यक्रम स्थान दिइसकेको छौ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक संग्रह स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ वारी जमुना पारी जमुना बोलको गीतलाई कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जानेछौ त्यति बेलाको समयावधि भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला हाई दाजु।

0: क्योंतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज
1: सुवर्ण अवसर
2: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृग

0: सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू,
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062265 र 9848064145।
6: सधैँ झै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा
7: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
8: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0564142333
2: र 9678168087।
5: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

0: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर, फेरि पनि केही दिनको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबार 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्ष। हामी आउने गर्दछ हप्ताको छ दिन फरक वा फरक श्रृंखलाको साथमा भने आज हामी तपाईँको माझमा चाहिँ यिनै सदभारका गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छ। पक्क पनि सुनेर मनोरञ्जन दिइराख्नु भएको छ भन्ने आशा रह्यो। र तपाईँले हामीलाई रेडियो ढोरबार 103.8 मेगाहर्ज अन्तर्मन कागजको साथै हाम्रो वेबसाइट www.radiodhorbarahe.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगै स्थान दिने नै सोडिला नगरिकन भने अहिलेको लागि भने चाहिँ झमझम स्टाको बोलको गीतलाई कार्यक्रम स्थान दिँदैछु। सुई गर्नुहोस् त
1: उहिलो पुर्खादेखि चलिआएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाथो, जाउँ झुमौ र सँगसँगै नाचौं।

0: हजुर, झमझम इस्ट्राकोट बोलको यो गीतबारी कार्यक्रम स्थान दिइसकेको छु। पक्कै हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला। र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भने जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा कलकत्ता काइयो बोलको यो गीत कार्यक्रम स्थान दिने नै छ भने जसमा आवाज रहेको छ रोज मोकाङको भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र भोलि चाहिँ हामी तपाईँहरूको माझमा मन्डेको एपिसोडमा रहेर बिहानको सङ्गलाई लिएर पक्कै पनि उपस्थित हुने नै छौँ। र अहिलेको लागि भने चाहिँ कलकत्ता काइयो बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु, सुई गर्नुहोस् त।
1: आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा प्रस्तुत आज जैन गलामा।

This is Radio Dhorbarahi 103.8 MHz.

0: पानी मेटल स्टील फन पर्क का सब सामान चाहनी कति मजा एक तर जलिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855602779।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
13: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9855613053।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
19: कहाँ जाने?
20: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
19: अनि बीचमा नझर्ने।
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461 16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953001।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
24: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया शुरू भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्दछ। ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुनेछ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्रिय ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाक्लेले जवाफ दिनुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पाएर बनेको वैधानिक सरकार ढालेर अहिले असंवैधानिक सरकार बनाएको प्रतिक्रिया दिनुभएको छ। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वहाँले आफूहरूले गलत काम गरेर वा काम गर्न नसकेर नभई युवामा अल्गोरिदम फैलाएर आफू नेतृत्वको सरकार ढलिएको उहाँको भनाइ रहेको छ। भदौ 23-24 विश्व विध्वंसलाई मान्यता दिन अहिले निर्वाचन गराएर नयाँ सरकार बनाएको टिप्पणी गर्नुभएको हो। यो सरकारलाई वहाँले प्रतिगमनकारीको संज्ञा दिनुभएको हो। आफूले पहिले नै यो निर्वाचनमा नजाऊ भनेर राखेको प्रस्ताव अरू पार्टीले नमानेको वहाँको भन्नाइ रहेको छ। आफूलाई यो परिणामबारे पहिले थाहा भएको वहाँको भनाइ रहेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुन ढिला गर्न नहुने टिप्पणी गर्नुभएको छ। जननेता मदन भण्डारीको 75 जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय अन्तक्रिया कार्यक्रममा बोल्दै वहाँले यस्तो टिप्पणी गर्नुभएको हो। वहाँले देशको राजनैतिक घटनाक्रम गत भदौ 24 गतेपछि प्रतिक्रियावादी दिशामा अघि बढ़िरहेको भन्दै यसका विरूद्ध वामपन्थी र देशभक्तहरूमा एकताबद्ध हुन ढिला गर्नु गरे गम्भीर गल्ती हुने बताउनु भएको छ। उहाँले राष्ट्रिय स्वाधीनता निकै ठूलो संवेदनशीलता र संकटमा परेको भन्दै निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भएको बताउनु भएको छ। उहाँले सरकारले संविधानका आधारभूत मूल्य मान्यतामाथि प्रहार गर्दै पीड़ित वर्ग मजदूर किसान र उत्पीड़ित समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाउनु भएको छ। उहाँले आफूले कम्युनिष्ट एकताका लागि हतारो नगरेको भन्दै दलहरूभित्र समीक्षा गरेर मात्र एकताको प्रक्रियामा जानुपर्ने बताउनु भएको हो। कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले लागू औषध ब्राउन सुगर सहित पुनः पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिसुवा र लागू औषध नियन्त्रण ब्यूरो पोखराको संयुक्त टोलीले पोखरा 32 मजुवा स्थित पृथ्वी राजमार्ग सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका 15 नयाँ गाउँ बस्ने 33 वर्षीय नरेश गुरूङ रहेका छन्। पोखरा तर्फ आउँदै गरेको G2X4111 नम्बरको सार्वजनिक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा गुरूङ शंकास्पद अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार पक्राउ परेका गुरूङ यसअघि नै लागू औषध मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका व्यक्ति हुन्। उनलाई अदालतले 2 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। सोही बमोजिम कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी गत भदौ 24 गते जेएनजी आन्दोलनको मौका छोपेर भागेका थिए। गोर्खाको अजिरकोट गाउँपालिका 3 भचेकमा आधुनिक बस पार्क निर्माण सम्पन्न भएको छ। सार्वजनिक यातायातलाई व्यवस्थित सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले निर्माण गरिरहेको बस पार्क सञ्चालनमा आएको स्थानीयवासी तथा यात्रुले प्रत्यक्ष लाभ लिन थालेका छन्। बस पार्क निर्माणसँगै यात्रुका लागि सुरक्षित प्रतीक्षालय सवारी साधनको व्यवस्थित पार्किङ तथा यात्रु चढ़ाउने ओराल्ने स्थानको उचित व्यवस्थापन हुने अपेक्षा गरिएको छ। यसले लामो समयदेखि खुल्ला सड़कमै बस रोकिने तथा यात्रु चढ़ाउने ओराल्ने अवस्थाको अन्त्य गर्ने विश्वास गरिएको छ। निर्माणका लागि 90,00,000 रूपियाँ लागतमा अजिरकोट गाउँपालिका र एमआरएस युनिटी बिल्डर्स कन्स्ट्रक्सन प्राली बीच 2082 असोज 20 गते सम्झौता भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका 5 सारे पोखरमा निर्माणाधीन 47.7 मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। निर्माण स्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति, निर्माण व्यवस्थापन तथा सम्पर्क कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले मुलुकको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड़ दिनुभएको थियो। तनहुँ र नवलपुरको सीमाबाट बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लागत 10,15,00,000,000 रूपियाँ रहेको छ। आयोजनामा आवश्यक कुल लगानी मध्ये 75% अर्थात 7,60,00,000,000 रूपियाँ ऋण लगानी मार्फत जुटाइने भएको छ भने बाँकी 25% लगानी प्रबन्धक कम्पनीले गर्नेछ। ज्ञान बगैंचा इंग्लिश बोर्डिंग स्कूल नेपाल र दक्षिण कोरियाको टंगवन विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। विद्यालयका अध्यक्ष बाबुराम कार्की र टंगवन विश्वविद्यालयका कार्यवाहक अध्यक्ष जोङ इन चोईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यसँगै ज्ञान बगैंचाका विद्यार्थी तथा शिक्षकका लागि अन्तर्राष्ट्रिय अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। सम्झौता अन्तर्गत शैक्षिक तथा भाषा कार्यक्रम सञ्चालन, विद्यार्थी आदान प्रदान, शिक्षक तथा प्राध्यापक अनुभव आदान प्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालयले यस कार्यलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थी र शिक्षकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय प्रशासनले यो सहकार्य सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ। शुक्लागंजगी नगरपालिका दुई गाछेपाने स्थित श्री मुक्तिनाथ शुक्लागंजगी चेवन थामा आइतबार बटुक तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सामूहिक भोजन गराएको छ। मा अम्बे अलौकी कृषि फार्मकी संचालक तथा कृषक कल्पना गोलोले सामाजिक उत्तरदायित्व अन्तर्गत थामा अध्ययनरत गुरूकुलका बच्चुक तथा आश्रित ज्येष्ठ नागरिकका लागि 5,100 रूपियाँ बराबरको एक छाक सामूहिक भोजन तथा फलफूल अर्पण गर्नुभएको हो। ब्यास नगरपालिका 5 डोडेनीमा व्यावसायिक रूपमा ड्रैगन फ्रूट खेती गर्दै आएकी कलौले आफ्नो कृषि उत्पादनबाट प्राप्त आमदानीको सोही केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने अभियान सञ्चालन गर्दै आउनु भएको छ। उहाँले प्रत्येक उत्पादनको अवसरमा शिक्षा धर्म र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भएको छ। जीवनधाम व्यवस्थापनले गौलीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा गुरूकुलका विद्यार्थीलाई ठूलो सहयोग पुगेको जनाएको छ। दमोली स्थित सिद्धार्थ होटलले खाद्य स्वच्छता तथा गुणस्तरका मापदण्डहरू उत्कृष्ट रूपमा पालना गरेको प्रमाण स्वरूप अति उत्तम स्टिकर प्राप्त गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमोलीको अनुगमन टोलीले होटलको स्थलगत निरीक्षण तथा मूल्यांकन पछि आवश्यक सबै मापदण्ड पूरा गरेको निष्कर्ष निकाल्दै उक्त स्टिकर प्रदान गरेको हो। खाद्य व्यवसायीहरूलाई स्वच्छ सुरक्षित र उपभोक्ता मैत्री बनाउन सञ्चालन गरिएको खाद्य स्वच्छता मूल्यांकन कार्यक्रम अन्तर्गत होटलको भान्सा खाद्य सामग्री भण्डारण कक्ष सरसफाईको अवस्था कर्मचारीको व्यक्तिगत स्वच्छता खाद्य पदार्थको गुणस्तर सेवा प्रवाह तथा उपभोक्ता सुरक्षा सम्बन्धी विभिन्न पक्षहरूको विस्तृत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा होटलले खाद्य सुरक्षा तथा सरसफाईका अधिकांश सूचकहरूमा उत्कृष्ट अंक प्राप्त गरेपछि अति उत्तम श्रेणीमा वर्गीकरण गरिएको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभएको हो। होटललाई प्रदान गरिएको हरियो स्टिकरले सम्बन्धित व्यवसायले खाद्य स्वच्छता तथा गुणस्तरका उच्च मापदण्ड पूरा गरेको संकेत गर्ने गर्दछ। यसले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा प्राप्त हुने विश्वास दिलाउनका साथै अन्य होटल तथा रेस्टुरेन्ट व्यवसायलाई पनि सरसफाई र गुणस्तर कायम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको उहाँले बताउनु भएको हो। अनुगमनका क्रममा ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने उपप्रमुख इन्दिरा दरै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमोलीका प्रमुख ज्योति आचार्य सहितको टोली सहभागी भएको थियो। टोलीले होटलको विभिन्न पक्षको अवलोकन गर्दै खाद्य स्वच्छता कायम राख्न आवश्यक सुझाव समेत दिएको थियो। ब्यास नगरपालिकाका प्रमुख न्यौपानेले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायहरूमा स्वच्छता र गुणस्तरलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनु भएको हो। उहाँले नगरभित्र सञ्चालित होटल रेस्टुरेन्ट तथा खाद्य व्यवसायहरूलाई आवश्यक मापदण्ड पालना गरी सुरक्षित खाद्य सेवा प्रदान गर्न आग्रह गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जानकारी दिएको छ। हस्त साझा 5 बजेको ढोरबुढा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
6: सुन्न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
23: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
22: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
23: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
22: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
22: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
22: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
23: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
10: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846866599 छ।
22: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825359122, 9800528 र 9460769246।
25: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141 35622।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर एग्जमान सात्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टिबियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलासन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: दलरथ सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, कल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी

0: दुर्घटनापछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूआत, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841697769 र 9841156044।
0: भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9261553507।
7: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: Admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि. अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए. नयाँ युग सँगै नयाँ प्रविधि. कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ. हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ. हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ. ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ. साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्. स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा. प्रोप्राइटर पासा राजु. मोबाइल 98-13-1595 and 98-467-15-368.
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ. के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु.
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि. दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न. जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ. उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ. थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल. प्रोप्राइटर महेश थापा. फोन 065-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302.
6: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
7: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि. सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि.
6: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ.
7: तीव्र गतिमा सवारी नचलाऊ. हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ. मादक पदार्थ सेवन गरी सवारी नचलाऊ. तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ.
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 98562625 र 98468064145।
2: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक सहित चार विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत। प्रतिनिधि सभाको अर्को बैठक यही असार 18 गते बस्ने।
0: एकताका लागि कुनै छलफल नगर्ने एमाले अध्यक्ष ओलीको जिकिर। कम्युनिष्ट आन्दोलनलाई समय सापेक्ष र जनमुखी बनाउन पूर्व राष्ट्रपति भण्डारीको जोड।
1: कालो सिसा प्रयोग गर्ने 57 सवारी साधन कार्यवाहीमा नियम उल्लंघन गर्नेमाथि निगरानी बढ़ाइयो।
0: फ्रान्समा विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु, उद्धार कार्य जारी।
1: र महिला टी20 विश्वकप क्रिकेटमा बंगलादेशद्वारा दक्षिण अफ्रिका सामु 118 रनको लक्ष्य।

0: सागर में
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको दोस्रो बैठकले सार्वजनिक खरीद प्रणालीलाई अझ पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले ल्याइएका सार्वजनिक खरीद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले जनतालाई शीघ्र परिणाम दिने लक्ष्यका साथ सार्वजनिक निकायबाट आह्वान हुने बोलपत्र प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन विधेयक ल्याइएको बताउनुभयो। यसैगरी अर्थमन्त्री डाक्टर स्वर्णिम वर्गले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसैगरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ। यस्तै बैठकले पूर्व सांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित पनि गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक अब यही असार 18 गते बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नीति सही भएको जिकिर गर्नुभएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले एकताका लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रश्न पार्नुभयो। जवजलाई समयानुकूल बनाउँदै लैजाने उहाँको भनाई छ।
5: एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछ। हाम्रा नीतिहरू बिल्कुल सही छ।
2: कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूबीच तत्कालै सहकार्य थालिहाल्नुपर्नेमा जोड़ दिनुभएको छ। सहकारीमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उहाँले चेतावनी दिनुभयो। आफूले आजै अहिले कम्युनिष्टहरूबीच एकताको कुरा नगरेको प्रचण्डले प्रश्न पार्नुभयो।
6: राष्ट्रिय स्वाधीनताका पक्षमा निरंकुशताका विरूद्ध, फासिजमका विरूद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन्, मलाई अनौठो लाग्छ। मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौं, बेलुकै पार्टी एकता गरौं भनेको पनि छैन।
2: नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले मिल्न सक्ने कुरामा तत्काल मिलेर अघि बढ़नुपर्ने तर्क गर्नुभयो। नेकपाकै वरिष्ठ नेता झलनाथ खनालले आफूहरूले विगतमा बहुमत पाउँदा पनि सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभयो। उहाँले बहुमतको सदुपयोग गर्न नसकेकै कारण आफूहरू अहिलेको अवस्थामा आइपुगेको स्वीकार गर्नुभयो। उहाँले अहिले संसदमा रहेका कम्युनिष्ट पार्टीहरूका सांसदको संख्या जोड्दै गत फागुन 21 गतेको निर्वाचनमा मिलेर चुनाव लड़ेको भए यो दिन नआउने पनि तर्क गर्नुभयो।
4: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समय सापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेकोमा जोड़ दिनुभएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो भन्ने मदन भण्डारीको अभिव्यक्ति स्मरण गर्दै बदलितो जनक आकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप पार्टी नेतृत्व संगठन र कार्यशैलीमा रूपान्तरण ल्याउन नसकेको बताउँदै यसलाई आगामी दिनमा आत्मसात गर्नुपर्ने बताउनुभयो।
7: मदन भण्डारीले भन्नुभएको थियो, रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो। उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ। बदलिदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति नेतृत्व संगठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई हामीले गम्भीरताको साथ आत्मसात गर्न आवश्यक छ।
2: जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ़ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागि कृषि विभागले जनाएको छ। कृषि विभागले विक्रमसम्म 2061 मनाउन थालिएको राष्ट्रिय धान दिवसको 23 संस्करण भोलि देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै धान दिवस मनाउन आग्रह गरेको छ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समिति अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलले धान दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
0: मार्बल का स्वीकृति प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा ब्ल्याक फिल्म प्रयोग गरेर सञ्चालन गरिएका 57 सवारी साधनमाथि कार्यवाही सहित जरिवाना गरेको छ। आज उपत्यका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका 30 सवारी साधन चालकलाई जरिवाना सहित कार्यवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार कानून विपरीत सवारी साधनमा कालो सिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले नियम उल्लंघन गर्ने सवारीमाथि निगरानी बढ़ाइएको हो।
4: भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवरको यात्रा गर्ने आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ। विदेश मन्त्रालयले निजी टूर अपरेटर्सका तर्फबाट आयोजित कैलाश यात्राका क्रममा नेपालमा फँसेका कैयौं भारतीय नागरिकले मदत र सहायताका लागि अनुरोध गरिरहेको एडभाइजरीमा उल्लेख गरिएको छ। मन्त्रालयले आवश्यक कागजात बिना कैलाश मानसरोवरको यात्रा शुरू नगर्न भारतीय नागरिकलाई सुझाव दिएको छ। यसैगरी यात्रीहरूलाई टूर अपरेटर्सको भेरिफिकेशन गर्नका लागि पनि भनिएको बीबीसीले उल्लेख गरेको छ।
2: नेपालगंजका पर्यटन व्यवसायीले नेपालगंज दिल्ली सीधा उडानका लागि प्रयास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल समक्ष अनुरोध गरेका छन्। नेपालगंज विमानस्थलको अनुगमनमा पुग्नु भएकी मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिक भन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगंज र नयाँ दिल्ली हवाई मार्गबाट जोड़िन अपरिहार्य भएको बताएका हुन्। नेपालगंज पोखरा उडान बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित भएको गुनासो गर्दै उनीहरूले विदेशी पर्यटकमाथि लागू गरिएको हवाई भाड़ादरको विभेद अन्त्य गर्न आग्रह समेत गरेका थिए।
4: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। आज पूर्वी फ्रान्सेली शहर ट्रम्बलेन नजिकै स्काई ड्राइभर बोकेको एउटा विमान दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा कम्तीमा 11 जनाको मृत्यु भएको रोइटर्सले उल्लेख गरेको छ। आपतकालीन अधिकारीहरूले उद्धार कार्य जारी राखेका छन्। दुर्घटनामा मृत्यु हुनेको संख्या बढ़न सक्ने फ्रान्सेली संचार माध्यमहरूले जनाएका छन्। घटनाबारे थप विवरण आउन पनि बाँकी रहेको छ।
2: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा अहिले दक्षिण अफ्रिका र बंगलादेश बीच प्रतिस्पर्धा भइरहेको छ। बंगलादेशले दक्षिण अफ्रिका सामु 118 रनको लक्ष्य दिएको छ। बंगलादेशले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 117 रन बनाएको थियो। ताजा अवस्थामा ब्याटिङ गरिरहेको साउथ अफ्रिकाले 16 ओभर 3 बलमा 4 विकेटको क्षतिमा 95 रन बनाएर खेलिरहेको छ। सेमी फाइनलमा पुग्न आजको खेलमा दक्षिण अफ्रिकालाई जित मात्र आवश्यक छैन, आजै हुने दोस्रो खेलमा भारतलाई अस्ट्रेलियाले पनि हराउनुपर्नेछ। भारत र अस्ट्रेलिया बीचको खेल नेपाली समय अनुसार आज साँझ 7:15 शुरू हुनेछ। अस्ट्रेलिया लगभग सेमी फाइनलमा पुगिसकेको छ। भारत र दक्षिण अफ्रिका सेमी फाइनलको दौड़मा छन्। भारत र दक्षिण अफ्रिकाले समान 4 खेलबाट 6 अंक जोड़ेका छन्। नेट रन रेटमा भारत अगाडि छ। भारत दोस्रो स्थानमा रहँदा दक्षिण अफ्रिकाको अंक तालिकाको तेस्रो स्थानमा छ। अस्ट्रेलिया 8 अंक सहित शीर्ष स्थानमा कायम छ।
4: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक सहित 4 विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत। प्रतिनिधि सभाको अर्को बैठक यही असार 18 गते बस्ने।
4: एकताको लागि कुनै छलफल नगर्ने एमाले अध्यक्ष ओलीको जिकिर। कम्युनिष्ट आन्दोलनलाई समय सापेक्ष र जनमुखी बनाउन पूर्व राष्ट्रपति भण्डारीको जोड।
2: कालो सिसा प्रयोग गर्ने 57 सवारी साधन कार्यवाहीमा नियम उल्लंघन गर्नेमाथि निगरानी बढ़ाइयो।
4: फ्रान्समा विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु। उद्धार कार्य जारी। मृतकको संख्या अझै बढ़न सक्ने।
2: र महिला टी20 विश्वकप क्रिकेटमा बंगलादेशद्वारा दक्षिण अफ्रिका सामु 118 रनको लक्ष्य।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा
9: सिप सिकौ भविष्य बनाऊ। योग्यताले मात्र होइन, अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
10: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम। छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
9: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
10: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
9: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन। फोन 98564433 98014436 48 र 98562640

0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856238073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
7: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
7: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
6: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
7: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा, यही जेठ 20 गते शनिबार।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
6: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
7: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर।
6: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
7: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श। र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
11: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0965414377, मोबाइल 98564443।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
3: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
7: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने।
7: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
12: ए हो र, ल त ल,
14: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 98560-21692।
15: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
15: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925,
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
18: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
17: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
19: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
17: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
19: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
17: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
20: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
21: १०३.८ अन्तर्मनको आवाज

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इङ्ग्लिस बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त।
1: सम्पूर्णमा नमस्कार, म बिनु आले, यस सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूलको प्रिन्सिपल। हामीले चाहिँ यो वर्षको शैक्षिक सत्रमा केही विद्यार्थीहरूलाई यो पढाइको साथसाथै सिपमूलक शिक्षाको लागि पनि हामीले केही योजनाहरू हाम्रो रहेको छ, जसमा चाहिँ हामीले अलिकति विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक स्तरलाई उकास्नको लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत यो रेडियो शिक्षाको लागि ढोरबराई एफएमले जुन प्रत्येक हप्ता बुधबार स्कूलमा आएर रेकर्डिङ विभिन्न शीर्षकमा विभिन्न उनीहरूको उनीहरूमा रहेको प्रतिभालाई उजागर गर्नको लागि जुन रेकर्डिङहरू भइरहेको छ त्यसबाट विद्यार्थीहरूमा एउटा नयाँ खालको उनीहरूमा ऊर्जा थपिएको छ। उनीहरूले आफूभित्र लुकेको प्रतिभालाई सजिलैसँग राख्न सकेका छन्, जसले गर्दा उनीहरूमा एक खालको सिक्ने र आफूले जानेका कुराहरू सिकाउने यो खालको उनीहरूमा चाहिँ सिप बढेको छ। त्यो मलाई असाध्यै खुसी लागेको छ र सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूलमा हाल 708 जना विद्यार्थीहरू अध्यापन गरिरहेका छन्, विभिन्न भेगबाट आउने गर्दछ। र अहिले हाम्रो मुख्य उद्देश्य र टार्गेट भनेको के भने विद्यार्थीहरूलाई बाल मैत्री रूपमा चाहिँ विद्यालयमा पठन पाठन गराउनु हो। विद्यालयलाई एउटा पारिवारिक वातावरणमा चाहिँ उनीहरूले धेरै कुराहरू सिकोन् सिपमूलक कुराहरूमा चाहिँ उनीहरू बढी ध्यान दिउन्। एउटा पढाइ त एउटा सीमित क्षेत्रमा मात्रै उनीहरूमा चाहिँ काम लाग्ने हो भने यो सिपमूलक शिक्षा जीवनोपयोगी शिक्षालाई चाहिँ अलिकति बढी त्यसप्रति चाहिँ बढी हामीले ध्यान दिएर उनीहरूलाई अगाडि लान सक्यौँ भने उनीहरूले जीवनमा कुनै पनि क्षणमा उनीहरूलाई यो शिक्षाले चाहिँ अत्यन्तै राम्रो उनीहरूमा चाहिँ प्रतिभा उजागर गर्न सहयोग गर्छ भन्ने हेतुले पनि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै यो रेडियो कार्यक्रम पनि यही मध्येको एउटा कार्यक्रम हो। र यहाँहरूले प्रत्येक शुक्रबार साँझ 6:15 बजे चाहिँ यो कार्यक्रम सुन्न नबिर्सिनु होला भन्दै म अभिभावकलाई यो सानो आग्रह अनुरोध पनि गर्न चाहन्छु। हस्त धन्यवाद।
2: Hello everyone, I am Jigyasa. Today I am going to talk about our country Nepal. Our country Nepal is small but beautiful. It lies between two big countries, India and China. It is famous for Mount Everest, the tallest mountain. Kathmandu is its capital city. People in Nepal speak Nepali language. The culture of Nepal is rich and diverse. Hinduism and Buddhism are the main religions. Nepalese people are helpful, honest and hardworking. I hope Nepal will be a developed country in a few years to come. Thank you.
0: Thank you, Baini Jigyasa. Like my country, Nepal, भनेर नेपालको बारेमा चाहिँ सर्ट एसे हामीलाई सुनाइसक्नु भएको छ। अनि तपाईँलाई कन्ट्री नेपालको चाहिँ कति माया लाग्छ नि?
2: धेरै
0: धेरै लाग्छ। तपाईँलाई भन्दा नि धेरै लाग्छ कि कस्तो धेरै माया लाग्छ नि?
2: कन्ट्रीको
0: कन्ट्रीको माया लाग्छ है। अनि आज रेडियो प्रोग्राममा यसरी सहभागिता जनाउँदै गर्दा कतिको एक्साइटेड हुनुहुन्छ नि?
2: धेरै
0: धेरै। अनि टिचरले इन्फर्म गर्नु भएको थियो जरुरी थिएन गर्नु भएको थियो अनि अब टिचरले इन्फर्म गर्ने बित्तिकै म यो सुनाउँछु भनेर चाहिँ रेडी हुनु भएको थियो कि के थियो
2: भोलिपल्ट
0: भोलिपल्ट चाहिँ अब म यो सुनाउँछु भनेर चाहिँ ट्याक्कै रेडी भएर बस्नु भएको थियो है
2: हजुर
0: ल ठिकै छ अब जाँदा जाँदै भने हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ नि
2: मेहनत गरेर पढ्नुहोला र आफ्नो देशलाई माया गर्नुहोला थ्याङ्क यू
3: Hello everyone, I'm Ayumi Ale. I study in grade 4C. Today I'm going to tell you about health. Health is very important for us. The things that we need to keep us healthy are personal hygiene, healthy food, taking care of our body parts, etc. Now I will tell you about them. Personal hygiene includes washing our hands and feet, trimming our nails, brushing our teeth, etc. Let's move to healthy food now. We eat food every day not to not be hungry. Healthy food gives nutrition to our body. It is useful because it helps our body to give energy. Now let's talk about taking care of our body parts. We take care of our body parts by doing all things we need to do, like cleaning our body parts and taking a rest. Thank you. Radio program ma maile mero talent rakhe hajurhar pani rakhnu hola hai. Thank you.
0: हजुर मसँग आज भने क्लास फोरबाट चाहिँ धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ सो धेरै कुराकानी गर्न नसके तापनि भाइ बहिनीको प्रतिभा सँगसँगै उहाँहरूले दिनुभएको म्यासेजलाई लिन्छौँ र अहिलेको लागि भन्ने कुराकानीको साथमा अगाडि बढिरहँदा एकजना बहिनी हुनुहुन्छ उहाँलाई स्वागत गरिरहन्छु नमस्कार स्वागत छ प्रोग्राम स्कुल कलेजमा
4: नमस्कार धन्यवाद
0: अनि हजुरको शुभ नाम के हो नि
4: मेरो शुभ नाम चाहिँ रश्मा थापा हो
0: रश्मा थापाजीको घर चाहिँ कहाँ हो त
4: मेरो घर चाहिँ साउने पानी
0: साउने पानीदेखि स्कुलसम्म कसरी आउने जाने गर्नुहुन्छ
4: म बसबाट आउँछु
0: अनि जाँदा पनि बसमा जानुहुन्छ
4: हजुर
0: तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त
4: एकदमै राम्रै हुँदैछ
0: राम्रै हुँदैछ अनि आज हामीलाई चाहिँ बहिनीले के सुनाउँदै हुनुहुन्छ लिभिङ थिङ्स र नन लिभिङ थिङ्सको बारेमा सुनाउँछु भन्दै हुनुहुन्छ सुरु गरौँ है रेडी हुनुहुन्छ
4: लिभिङ थिङ्स एन्ड नन लिभिङ थिङ्स मेक्स इन्भाइरोमेन्ट लिभिङ थिङ्स प्रेजेन्ट इन द इन्भाइरोमेन्ट आर कल्ड biological components. Non-living things present in the environment are called physical components. Biological components depend upon physical components for air, water, sunlight, soil, minerals, etc. All animals and plants need oxygen for breathing. All plants need carbon dioxide for the preparation of food. Plants need sunlight for the preparation of food during photosynthesis. Soil provides habitat for animals and plants. Physical components also depend upon biological components. Thank you.
0: Living things र नन लिभिङ थिङ्स भनिरहँदा तपाईँलाई चाहिँ साइन्स कतिको मनपर्छ नि
4: एकदमै मनपर्छ
0: एकदमै मनपर्छ तपाईँको फेभरेट सब्जेक्ट कुन हो त
4: साइन्स
0: साइन्स नै हो अनि साइन्स चाहिँ कुन टिचरले पढाउनुहुन्छ नि
4: साइन्स शर्मिला
0: शर्मिला टिचरले चाहिँ अनि कतिको माया गरेर पढाउनुहुन्छ कसरी पढाउनुहुन्छ
4: एकदमै माया गरेर पढाउनुहुन्छ कि यो संसारको सबैभन्दा एकदमै मायालु पर्सन
0: मायालु पर्सन है अनि यहाँबाट ट्याक्कै शर्मिला मिसलाई शर्मिला टिचरलाई साइन्स टिचरलाई चाहिँ के भन्नु मन लागेको छ
4: धन्यवाद शर्मिला टिचर तपाईँले हाम्रो क्लासको प्रगतिलाई एकदमै बढाउनु भयो अनि तपाईँलाई चाहिँ एकदमै धन्यवाद दिन चाहेको छु थ्याङ्क यू
0: हजुर अहिले भने कुराकानीको साथमा मसँग एकजना भाइ हुनुहुन्छ है अनि सुरुवातीबाट उहाँ चाहिँ एकदमै मुस्कान दिँदै आउनु भएको छ अहिले पनि एकदमै हाँस्दै हुनुहुन्छ सो ढिला नगरी भाइलाई चाहिँ कार्यक्रममा स्वागत गरिहाल्छु यहाँको शुभ नाम के हो नि
5: मेरो शुभ नाम जिसन आले हो
0: जिसन आलेजीको घर कता हो त
5: मेरो घर खालिटारमा हो
0: अनि तपाईँ चाहिँ सधैँ यसरी नै हाँस्नुहुन्छ हो अनि किन होला यस्तो कि साथीलाई देखेर हाँस्नु लागेको हो होइन है तपाईँ यस्तै सधैँ हाँसिराख्नुहुन्छ ल सधैँ यसरी नै हाँसिराख्नु होला अनि आज रेडियो प्रोग्राममा सुनाउनको लागि के लिएर आउनु भएको छ नि
5: मैले आज पोयम लेखेर आएको छु
0: पोयम ल सुरु गर्छौ रेडी हुनुहुन्छ
5: The joy of learning. Learning every single day helps us grow in every way. Reading books and counting too. There are many things to do. Math and science, art and song helps us all become more strong. Kindness, sharing, having fun make our school for everyone. Ask person, try your best. Doing well is the reality. Dream with hope and reach the sky. You can do it if you try. Dream with hope and reach the sky. You can do it if you try.
0: Hajur, you can do it if you try. Hamle try garyo bhane chai je pani garna sakiyela ki nasakiyela ta?
5: Sakiyela.
0: Sakiyela hai bhanese tapai padhna ko lagi kati ko mehnat garne garnu huncha ta ni?
5: Dherai.
0: Dherai garnu huncha. Tapailai padhna chai kati ko man parcha?
6: धेरै नै मनपर्छ. अनि पढ्न बाहेक अरू के के कुरामा चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ नि?
7: खेल्न.
6: खेल्न. अनि ल, खेल सँगसँगै पछिल्लो समय चाहिँ अब वर्ल्ड कप चलिरहेको छ नि त, म्याच हेर्नुहुन्छ?
7: हेर्दैन.
6: हेर्दैन है. अनि फुटबल कतिको मनपर्छ त?
7: धेरै मनपर्छ.
6: धेरै मनपर्छ. अनि किन नहेर्नु भएको नि?
7: किन नहेरेको?
6: हजुर,
7: त्यति बेला मलाई थाहा थिएन क्या.
6: ए, अहिले वर्ल्ड कप छ भनेर थाहा थिएन, त्यही भएर नहेर्नु भएको. आज गएर हेर्नुहुन्छ त? हेर्नुहुन्छ है. ल, जाँदा जाँदै श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ नि?
7: म श्रोता साथीलाई धेरै पढ्न लेख्नु भन्छ.
8: नमस्ते, मेरो नाम रोजन बिको हो. म सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा 4 खमा पढ्ने छात्र हो. आज मैले एउटा कविता रचना गर्न गइरहेको छु. मेरो कविताको शीर्षक रहेको छ विद्यालय. ध्यान दिएर सुन्नु होला. विद्यालय हाम्रो ज्ञानको मन्दिर, सपर सुन्दर घर, गुरुको माया, साथीको साथ, सिकाइले देखाउँछ सही बाटो. पढौ लेख
6: भन्न चाहनुहुन्छ नि?
7: म श्रोता साथीलाई धेरै पढ्न लेख्नु भन्छ. थ्याङ्क यू.
8: नमस्ते, मेरो नाम रोजन बिको हो. म सूर्योदय इङ्ग्लिस

0: मेहनतले सफलता आउँछ, आत्मविश्वासले हौसला बढाउँछ, आजको सानो प्रयासले भोलिको उज्यालो भविष्य बनाउँछ। आउँ साथी के गरौँ, ज्ञानको दीप सधैँ बालो, असल काम गर्दै जसको नाम उज्यालो पारौँ। मेरो कविता कस्तो लाग्यो सुनिदिनु भएकोमा धन्यवाद सबैजनालाई।
1: Hello everyone, my name is Jalbuk Jang Thapa. Today I am going to speak about the importance of discipline in our life. The practice of training the mind and character which aims at producing self-control, arrogance, sincerity, honesty, etc. is called discipline. The people who obey rules sincerely and honestly are called discipline. The people who don't obey rules are called indiscipline. Discipline makes us complete our duties and responsibilities properly. Discipline is equally important for all. Discipline is said to be the key to success. If we wish to have a successful life and happy, we must be disciplined. Discipline helps us complete our duties and responsibilities properly.
2: डिसिप्लिनको बारेमा चाहिँ भाइ सर्विक जङजीले चाहिँ हामीलाई सुनाइसक्नु भएको छ अनि सोधिहाल्नु मन लाग्यो कि कस्तो मिलेर पनि बस्नु भएको छ। तपाईँ चाहिँ डिसिप्लिन स्टुडेन्ट हो कि होइन? हो है। तपाईँलाई हल्ला गर्नु मनपर्छ कि पर्दैन?
1: धेरै त मन पर्दैन।
2: धेरै त मन पर्दैन है। तपाईँले जस्तो एसे चाहिँ हामीलाई आज सुनाउनु भएको छ देख्दा चाहिँ तपाईँ त्यस्तै हुनुहुन्छ कि एकदमै डिसिप्लिन हो जस्तो लाग्यो। अनि कोही साथीहरू डिसिप्लिन देख्नु भएन अथवा कोही चाहिँ एकदमै इनडिसिप्लिन
1: धेरै हल्ला नगर भन्ने डिसिप्लिनमा बस। थ्याङ्क यू।
3: नमस्ते एभ्रीवान, माइ नेम इज किया थापा। टुडे आई एम गोइङ टु स्पिक अबाउट द इम्पोर्टेन्स अफ एजुकेसन। एजुकेसन इज वान अफ द मोस्ट इम्पोर्टेन्ट पार्ट अफ आवर लाइफ। विट हेल्प अस टु लर्न न्यू थिङ्स, अन्डरस्ट्यान्ड द वर्ल्ड एन्ड बिकम गुड पिपुल। विथ आउट एजुकेसन इन लाइफ बिकम डिफिकल्ट एन्ड कन्फ्युजनिङ। एट स्कुल वी लर्न मेनी सब्जेक्ट लाइक इङ्ग्लिस, म्याथमेटिक्स, science and social study. These subjects help us to gain knowledge and skills. Education also teaches us good manners, discipline and respect for others. Education helps us to achieve our dreams. Parents and teachers work hard to us, so we must respect them and study sincerely. Thank you.
2: Importance of education भनेर पनि दियाले चाहिँ हामीलाई सुनाइसक्नु भएको छ अनि तपाईँ एकदमै सानो बोल्नुहुन्छ हो। तपाईँलाई डर लागेको छ बोल्नलाई? लागेको छैन भने सधैँ तपाईँ यस्तै सानै बोल्नुहुन्छ हो। किन होला? बोल्नु मन पर्दैन तपाईँलाई? मन पर्दैन हो। ल, अनि आज रेडियो प्रोग्राममा चाहिँ भाग लिने भनेर टिचरहरूले इन्फर्म गरिरहँदा चाहिँ तपाईँको पालो आउला भनेर डर लागेको थियो कि थिएन? थिएन है। अनि यस्तो मजाले आफ्नो एसेहरू राख्नुहुन्छ, आफ्नो ट्यालेन्टहरू राख्नुहुन्छ, एकदमै खुलेर नेक्स्ट टाइम चाहिँ हामीसँग बोल्ने कि नबोल्ने? बोल्नुहुन्छ है। नेक्स्ट टाइम चाहिँ एकदमै नडराइकन राख्नुपर्छ ल। अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई
3: टिचरले दिएको टास्कहरू गर्नुहोला अनि मम्मी बाबालाई दुःख नदिनुहोला। थ्याङ्क यू।
2: हजुर, कुराकानीलाई अगाडि बढाइरहँदा आज धेरै साथीहरूको पालो आउन पनि बाँकी छ। सो साथीहरूसँग चाहिँ हामी कुराकानी गरिरहँदा अहिलेको लागि भने मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार, स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
4: थ्याङ्क यू।
2: हजुरको शुभ नाम?
4: बबिसा बिक।
2: बबिसा बिक, हजुरको घर चाहिँ कहाँ हो नि?
4: मेरो घर बेलचोतनामा हो।
2: अनि हजुर कुन सेक्सनबाट हुनुहुन्छ नि?
4: 4B।
2: 4B। अनि यहाँ चाहिँ आज कुन कुन सेक्सनबाट आउनु भएको? अब धेरै
4: साथीहरू हुनुहुन्छ, सबैले चिन्नुहुन्छ?
2: अनि यहाँबाट देखिरहँदा अब भेट्यो भने चाहिँ चिन्नुहुन्छ कि हुँदैन?
4: चिन्छु।
2: चिन्नुहुन्छ है। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
4: मेरो पढाइ राम्रो हुँदैछ।
2: राम्रो हुँदैछ। अनि आज हामीलाई बबिसाजीले के सुनाउँदै हुनुहुन्छ?
4: क्विज क्वेसन।
2: क्विज क्वेसन भनेपछि अब तपाईँले आज जीके क्वेसन, क्विज क्वेसन ल्याउनु भएको छ अनि आन्सर चाहिँ कसले दिने त?
4: साथीहरूले।
2: साथीहरूले चाहिँ आन्सर दिनुहुन्छ हो?
4: हजुर।
2: अनि साथीहरू यता रेडी हुनुहुन्छ? ल, अब तपाईँ चाहिँ आफ्नो जीके क्वेसन राख्नु अनि साथीहरूले चाहिँ आन्सर दिनुहुन्छ है।
4: हुन्छ। व्हाट इज द क्यापिटल सिटी अफ नेपाल? Correct answer. How many days are there in a week?
5: 7.

0: Earth and Sun. Which planet do we live on?
1: Mars.
0: How many months are there in a year, sir? Correct answer. What is the national flower of Nepal?
2: Rhododendron.
0: Which animal is called as the king of the jungle?
2: Lion.
0: Correct answer. What is 100 divided 10?
3: La 100 divided 10 bhanda chai sathiharu eta sochdai hunuhuncha la 100 divided 10 chai kati huncha hola?
2: 10.
3: La ekdamai bistare answer dinu bhayo milyo ta?
0: Milyo. What is the largest ocean in the world?
4: Pacific Ocean.
0: Correct answer. How many hours are there in a year?
2: Day.
3: La ekdamai dherai answer aayo la feri ekchoti question radinus
0: ta. How many hours are there in a day?
2: 24.
0: Correct answer. मैले राखेको क्विजमा सबै साथीले भनिदिनु भएको आन्सर धेरै धेरै बढै छ.
5: नमस्ते, मेरो नाम अस्टिन थापा हो. म सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा 4 ख-मा पढ्ने छात्रा हो. आज मैले तपाईँहरूलाई एउटा कथा भन्ने गइरहेको छु. मेरो कथाको शीर्षक सिंह र मुसा रहेको छ. सिंह गुफाभित्र मस्तले निदैरहेको थियो. त्यसै बेला एउटा सानो मुसा त्यहाँ आयो. अध्ययारोमा मुसा चिफ्लेर सिंहको जिउमाथि खस्यो. मुसा सिंहको टाउकोमाथि पुग्न साथ सिंह बिउजियो. सिंहले आफ्नो पञ्जाले च्याप्प मुसालाई समताएर खान खोज्यो. मुसाले रुँदै बिन्ती गर्यो, सिंह महाराज मलाई नखानुस्, भविष्यमा म पनि हजुरलाई काम लाग्न सक्छु. मुसाको कुरा सिंहलाई ठिक लाग्यो. सिंहले मुसालाई जान दियो. त्यसको केही दिन पछि सिंह शिकारीले थापेको जालमा फस्यो. सिंह जति कोसिस गर्दा पनि त्यसबाट उम्किन सकेनन्. सिंह साथीहरूसँग कुराकानी गरिरहेको मुसा सिंह गर्जाएको सुन्यो. सिंह विपदमा फसेको आशाले मुसा सिंहको आवाज आएतिर डुब्रियो. मुसाले भन्यो, सिंह महाराज हजुरलाई म बचाउनेछु. सिंह धैर्य गरेर बस्नुहोस्. मुसाले जाल काट्न थाल्यो. केही बेरमा नै सिंह जालबाट मुक्ति भयो. सिंहले मुसालाई धन्यवाद दियो. यो कथाबाट दुःखबाट सहयोग गर्न सिकिन्छ. धन्यवाद.
6: Hello everyone, my name is Chandrava. Today I am going to recite a poem. The title of the poem is You Can Do It. The dream is that is what is stand up, stand on. Learn something new, the best you can do. It's just hard, okay, you learn every day. Just try out with stand pass, accept this.
3: हजुर भाइ जोनले चाहिँ हामीलाई कस्तो आफ्नो नाम जस्तै नै होइन इङ्ग्लिस एसेज सुनाइसक्नु भएको छ. योभन्दा अगाडि पनि भाइसँग चाहिँ हाम्रो कुराकानी भएको थियो हो. अनि तपाईँ आज रेडियो प्रोग्राममा फेरि पनि सहभागी छ जनाउँदैछु भनेर थाहा पाउँदा चाहिँ कस्तो फिल भएको थियो?
6: खुसी
3: भएको थियो. अनि अब तिताले भन्नै पर्छ भनेर आउनु भएको त होइन नि? नो है. अनि तपाईँले चाहिँ अब रेडियो प्रोग्राम सुनेर बस्नुहुने साथीहरूले अब तपाईँको प्रतिभा सुनिरहँदा अनि तपाईँ जस्तै सहभागी हुने साथीहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ नि?
6: रेडियोमा पाली परेको भएर नडराइकिनु सहभागिता हुनुहोला. मैले जस्तै ट्यालेन्ट राख्नुहोला, लिएर राख्नुहोला. थ्याङ्क यू.
7: Today I will speak on discipline. It makes simple and good students need discipline in school. It helps us to study well. Discipline builds good habits. It makes us responsible. It plays a role in our life. It also helps to achieve our goals. We become manners or discipline, our habits improve automatically. Thank you. गर्मीको समय छ, प्रशस्तमा पानी पिउनुहोला, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला. थ्याङ्क यू.
8: नमस्कार, मेरो नाम अनिया पराजुली.
9: नमस्कार, मेरो नाम सुपी सर.
10: नमस्कार, मेरो नाम दिनिशा सर.
11: नमस्कार, मेरो नाम एन्जिता सर.
12: नमस्कार, मेरो नाम अनिता सर.
13: हामी सबै फोरेबाट हो. आज हामी एउटा गीत सुनाउन गइरहेका छौँ.
4: गीतको बोल रहेछ सुन्न कान्छा ध्यान दिएर

श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।

0: पखेर सुन
1: होइन के सुन्ने भनेको
2: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
1: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
2: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
1: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
3: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
4: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
3: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
5: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825 9850828 र 9460692646
6: हजुर दान गरौ
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
2: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
6: दान गरौ सकेको गरौ सबैले गरौ
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
8: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झे
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
10: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9028828810 9028828811 र 9028828816
11: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
10: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
11: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी शप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453005।
0: त्यहाँ पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार, हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ, घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: मम्मी, भोक लाग्यो, खाजा खाम न।
4: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँडा।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
18: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्प चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
18: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा सहकर्मी श्री खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट सुरु गरौं आजका प्रमुख समाचारहरूबाट।
1: कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको जोड़। प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको पूर्व राष्ट्रपति भण्डारीको दावी।
0: आगामी वर्षको बजेट प्रक्रिया पूरा, आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित। सहकारीको समस्यालाई वास्तविक रूपमा नै समाधान गर्न सरकार कटिबद्ध रहेको मन्त्री रावलको भनाई।
1: आगामी वर्षको बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने मुख्यमन्त्री पाण्डेको स्पष्टोक्ति। शैक्षिक सहकार रहेका बेलचौताराको ज्ञान बगैंचा बोर्डिङ स्कूल र कोरियाको टङवन विश्वविद्यालय बीच सम्झौता।
0: अमेरिका र इरानबीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने गरेर अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएलामा भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि।
1: र विश्वकप फुटबल 2026 नकआउट चरणका खेलहरू भोलि बिहानदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्दै।
0: अब पूरा समाचार सुन्नुहोस्। आज एउटै मञ्चमा उपस्थित हुनुभएका नेकपाका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको सन्दर्भमा काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको हो। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उहाँले कम्युनिष्टहरू मिल्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउनु भएको छ। चुनाव अगाडि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा पनि 100 सीट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नै पर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनु भएको छ। कम्युनिष्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताउनुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेको गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ। एउटा पार्टी मात्रै नभएर नेपालमा सबै कम्युनिष्ट घटक मिल्नुको आवश्यक रहेको तर कुरा गरेर मात्रै केही नहुने उहाँले बताउनुभयो। मिल्न सक्नुपर्ने जति मिल्नुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो। सोही क्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पार्टीले अब कम्युनिष्ट पार्टीहरू मिल्नमा ढिलाइ गर्न नहुने बताउनुभयो।
2: कम्युनिष्ट आन्दोलनलाई के गरी सिद्ध्याउने तपाईँ हामीलाई थाहा छ। दक्षिण एसियामा र हाम्रो छिमेकी भारतमा त्यहाँ घोषणा गर्ने गरिएको छ कम्युनिष्टहरू सिद्ध्याइयो भारतबाट भनेर घोषणा गरेको तपाईँ हामीले सुनेका छौँ विभिन्न पात्रहरूले विभिन्न मानिसहरूले। र यो नेपाल जस्तो देशमा कम्युनिष्ट आन्दोलनको यो जबरजस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरिका प्रतिक्रियावादीहरू लागिराखेका छन् र त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरूद्ध फासिजमका विरूद्ध वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिष्टहरूका नीति सही भएको दावी गर्नुभयो। कम्युनिष्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको प्रतिगमनलाई पराजित गर्नुपर्ने उहाँको भनाइरहेको छ। उहाँले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गर्नुभएको छ। यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारिएको पुस्तकको लेखक रमेश रुचेन राईलाई 2,00,000 रूपियाँको पुरस्कार सहित पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
1: आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू छूट आयकर लगायतका व्यवस्था गर्ने गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्नेछ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिने गर्दछ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुने गर्दछ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री सोरेन वाग्लेले जवाफ दिनुभएको छ। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्रागिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ।
0: प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा सहकारीको पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको यो विधेयकमाथिको सैद्धान्तिक छलफल पछाडि निर्णायक पेश गर्दा स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदहरूका लागि संघीय संसदको विधेयक शाखामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यसो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सहकारीबाट पीड़ितको रकम फिर्ता गराउन विधेयक ल्याएको बताउनुभयो। उहाँले सहकारी समस्यालाई वास्तविक रूपमा नै समाधान गर्न सरकार कटिबद्ध भएको बताउँदै विगतकै सरकारको योजना अनुसार चक्रीय राहत कोष खड़ा गरिएको जानकारी दिनुभएको छ।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आज आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शासकीय स्वरूप परिवर्तन गर्न नहुने धारणा राख्नु भएको हो। आवश्यकता र कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने भए पनि नेपाल जस्तो बहुजातीय बहुभाषिक बहुसांस्कृतिक र युक्त मुलुकमा प्रत्यक्ष कार्यकारी शासन प्रणाली सान्दर्भिक नहुने उहाँको तर्क रहेको थियो। लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै उहाँले जनादेश प्राप्त गरिसकेपछि पनि संवैधानिक मर्यादा विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने स्पष्ट पार्नु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संहारमा उभिएको चर्चा गर्दै पूर्व राष्ट्रपति भण्डारीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई कम्युनिष्ट पार्टीहरूले गम्भीर आत्मा समीक्षा र आत्ममन्थनको अवसरका रूपमा लिनुपर्ने जोर दिनुभएको छ।
0: गृहमन्त्री सुदन गुरूङको भिडियो तथा तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। कालो क्याप, कालो चस्मा, निलो मास्क, सेतो भेस्ट, कालो हाफ प्यान्ट लगाएर बिन दास तरिकाले लखर लखर सीमा क्षेत्रमा सीमा क्षेत्रका नाकाहरूमा हिँडेको भिडियो तथा तस्विरहरू अहिले भाइरल बनेका हुन्। तराई क्षेत्रका केही स्थानीयवासीसँग डुल्दै गरेको, केही बुझेको र कुराकानी गरेको भिडियोहरू सार्वजनिक भइरहेका छन्। ती भिडियो तथा तस्विरहरू गृहमन्त्री सुटुक्क नेपाल भारत सीमा क्षेत्रको ठाउँहरूमा छड्के अनुगमन गर्न जाँदाका रहेका छन्। विशेष गरी 12 र पर्साका सीमा नाकाहरूमा स्थानीयवासीसँग कुराकानी गर्दै सीमा नाका र त्यस ठाउँहरूबाट उनी अवैध भन्सार छरी तथा तस्करी बारे बुझ्ने काम भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशनमा चितवन जानुभएका गृहमन्त्री गुरूङ त्यहाँबाट शुक्रबार राति 12 पथलैया पुगेको जनाइएको छ।
1: जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रूपाई महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौती बीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ़ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागि कृषि विभागले जनाएको छ। कृषि विभागले विक्रम सम्वत 2061 मनाउन थालिएको राष्ट्रिय धान दिवसको 23 संस्करण असार 15 गते सोमबार देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै धान दिवस मनाउन आग्रह गरेको छ।
0: यसैबीच कास्कीको लेखनाथ स्थित शिशुआमा पोखरा पर्यटन परिषदले आयोजना गरेको 21 रूपाई महोत्सव उत्साहपूर्वक आज सम्पन्न भएको छ। महोत्सवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत विदेशी तथा स्वदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलो खेल्ने, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिने अवसर प्राप्त गरेका थिए। पर्यटन प्रवर्धनसँगै नेपाली कृषि संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको रूपाई महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको आयोजकले जनाएको छ।
1: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नु भएको छ। प्रदेश सभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेश सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको बताउनु भएको हो। स्रोत सुनिश्चित गरेर बजेट ल्याएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन उहाँले बताउनु भएको छ। तलब वृद्धि र महँगी भत्ताका कारण चालू खर्चतर्फको बजेट बढ़ाउनु परेको मुख्यमन्त्री पाण्डेले बताउनु भएको हो। नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उहाँको भनाई छ। प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उहाँले आगामी दिनमा पनि प्रशासनिक खर्च कटौती र मित्रता कायम गरिने बताउनु भएको हो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन लगायत विविध कारणले चालू आर्थिक वर्षमा प्रदेश सरकारको कार्यप्रगति अपेक्षित रूपमा हुन नसकेको उहाँको भनाइ छ। मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना सञ्चालनका लागि संघ सरकारसँग समन्वय गरिने बताउनु भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ। बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले
0: तनहु प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई लक्षित गरेर सड़क सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। आज बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म तनहु जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई सड़कको अवस्था, सुरक्षित यात्रा, गति नियन्त्रण र ट्राफिक नियमको पालना सम्बन्धी जानकारी गराइएको हो। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौताराली 222 तथा इलाका प्रहरी कार्यालय आबू खैरणीले 900 भारतीय सवारी साधनका चालकलाई सचेतनामूलक अभिमुखीकरण गराएको जनाएको छ। बढ़दो सवारी चाप र सम्भावित सड़क दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा चालकहरूलाई सुरक्षित गति अपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सड़कको अवस्था अनुसार सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ।
1: तपाईँ यति बेला साँझ 7 बजेको ढोरबारै हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
3: जन्मदर्ता
4: गरेको छैन नि म्याडम।
3: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर त अनिवार्य हुन्छ।
4: ए पहिला कसैले भनेन नि?
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मन पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराको मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821553507।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
12: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 9816634372।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिड़ियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभएको छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। विभागका अनुसार उपत्यकामा कृतिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका 5 साँढी बगरमा निर्माणाधीन 47.7 मेगावाट क्षमताको कालिका काली गण्डकी जलविद्युत आयोजनाको निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। निर्माण स्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति, निर्माण व्यवस्थापन र समग्र कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुभएको हो। उहाँले मुलुकको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने आयोजनालाई गुणस्तरीय र समयमा नै सम्पन्न गर्न जोड़ दिनुभएको छ। तनहु र नवलपुरको सीमाबाट बग्ने काली गण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लागत 10.15 अर्ब रूपियाँ रहेको छ। आयोजनामा आवश्यक कुल लगानी मध्ये 75% तथा 7.60 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइने भएको छ भने बाँकी 25% लगानी प्रवर्तक कम्पनीले गर्ने जनाइएको छ।
1: ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूल नेपाल र दक्षिण कोरियाको टंगवन विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि औपचारिक समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। विद्यालयका अध्यक्ष बाबुराम कार्की र टंगवन विश्वविद्यालयका कार्यवाहक अध्यक्ष जोङ इन चोईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यसँगै ज्ञान बगैचाका विद्यार्थी तथा शिक्षकका लागि अन्तर्राष्ट्रिय अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। सम्झौता अन्तर्गत शैक्षिक तथा भाषा कार्यक्रम संचालन, विद्यार्थी आदान प्रदान, शिक्षक तथा प्राध्यापक अनुभव आदान प्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालयले यस सहकार्यलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थी र शिक्षकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय प्रशासनले यो सहकार्य सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।
0: शुक्ला गण्डकी नगरपालिका 2 गाछेपानी स्थित श्री मुक्तिनाथ शुक्ला गण्डकी चेवनधाममा आइतबार आज बटुक तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सामूहिक भोजन गराइएको छ। मा अम्बे अलौकिक कृषि फार्मकी संचालक तथा कृषक कल्पना गौलीले सामाजिक उत्तरदायित्व अन्तर्गत धाममा अध्ययनरत गुरूकुलका बटुक र आश्रित ज्येष्ठ नागरिकका लागि 5,100 रूपियाँ बराबरको एक छाक सामूहिक भोजन तथा फलफूल अर्पण गर्नुभएको हो। व्यास नगरपालिका 5 ढोडिनीमा व्यावसायिक रूपमा ड्रागन फ्रूट खेती गर्दै आउनुभएकी गौलीले आफ्नो कृषि उत्पादनबाट प्राप्त आमदानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले प्रत्येक उत्पादनको अवसरमा शिक्षा, धर्म र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भएको छ। चेवनधाम व्यवस्थापनले गौलीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सामाजिक कार्यले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा गुरूकुलका विद्यार्थीहरूलाई ठूलो सहयोग पुगेको जनाएको छ।
1: कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले लागू औषध ब्राउन सुगर सहित पुनः पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिसुवा र लागू औषध नियन्त्रण ब्यूरो पोखराको संयुक्त टोलीले पोखरा 32 मजुवा स्थित पृथ्वी राजमार्ग सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका 15 नयाँ गाउँ बस्ने 33 वर्षीय नरेश गुरूङ रहेका छन्। पोखरातर्फ आउँदै गरेको ग2ख1411 नम्बरको सार्वजनिक बसलाई रोकेर चेक जाँच गर्ने क्रममा गुरूङ शंकास्पद अवस्था अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार पक्राउ परेका गुरूङ यसअघि नै लागौसद मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका व्यक्ति हुन्। उनलाई अदालतले 2 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। सोही बमोजिम कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी गत भदौ 24 गते जेएनजी आन्दोलनको मौका छोपेर भागेका थिए। प्रहरी टोलीले चेकजाँचका क्रममा गुरूङको साथबाट ब्राउन सुगर 6 ग्राम र 1 थान मोबाइल फोन बरामद गरेको छ। फरार प्रतिवादी पुनः लागौसद सहित पक्राउ परेपछि प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाएको हो। पक्राउ परेका गुरूङलाई लागौसद सम्बन्धी कसुरमा थप अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिएको छ।
0: नेपाल महिला संघ जिल्ला सभापति पवित्रा पौडेल नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा मनोनित हुनुभएको छ। केन्द्रीय कार्यसमितिमा मनोनित भएसँगै नेपाल महिला संघ जिल्ला कार्यसमितिले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। केन्द्रीय कार्यसमितिको जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले जिल्ला कार्यसमितिको नियमित कामकारवाहीलाई निरन्तरता दिन जिल्ला कार्य सम्पादन समितिको बैठकले जिल्ला उपसभापति चन्द्रकला भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले पारित गरेको सचिव कल्पना पोखरेलले जानकारी दिनुभएको छ। जिल्ला कार्यसमितिले कार्यवाहक सभापति भट्टराईको जिम्मेवारी सम्हाल्नु भएकी भट्टराईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढ़ाउन आग्रह गरेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। यी क्षेत्र सैन्य उपकरण संचार प्रणाली हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू रहेका थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एकअर्कालाई जून 17 हस्ताक्षर भएको 14 बुँदी युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्षीय बीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ।
0: भेनेजुएलामा गत बुधबार गएको ठूलो 2 भूकम्प पछाडि 24 देशले मानवीय सहायता विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा भेनेजुएलाकै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री 86 विशेष कुकुर र 2,700 भन्दा बढ़ी खोज उद्धार र प्राविधिक सहयोग कर्मी पठाएको लेखाउनुभयो। ती टोलीले भेनेजुएलाको टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1,430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,238 जना घाइते भएका छन् भने 3,142 परिवार घरबारविहीन भएका छन्।
1: अन्तिममा खेल समाचार। विश्वकप फुटबल 2026 नकआउट चरणका खेलहरू नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 12:00 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जल रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्ज गोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलोपटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ।
0: हामी यिनै विविध खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको जोड़। प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको पूर्व राष्ट्रपति भण्डारीको दावी।
0: आगामी वर्षको बजेट प्रक्रिया पूरा। आर्थिक विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित। सहकारी समस्यालाई वास्तविक रूपमा नै समाधान गर्न सरकार कटिबद्ध भएर लागेको मन्त्री रावलको भनाई।
1: आगामी वर्षको बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने मुख्यमन्त्री पाण्डेको स्पष्टोक्ति। शैक्षिक सहकार्यका लागि बेलचौताराको ज्ञान बगैंचा बोर्डिङ स्कूल र कोरियाको टङवन विश्वविद्यालयबीच सम्झौता।
0: अमेरिका र इरानबीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएलामा भूकम्पबाट 1,433 जनाको ज्यान गएको पुष्टि।
1: र विश्वकप फुटबल 2026 को नकआउट चरण का खेलहरू भोलि बिहानदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्दै।
0: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
17: अनि बिचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
18: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663।
19: किन आँखा मिचेको मिचै गरेको?
17: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
19: धेरै समय मोबाइल चलाएपछि क्या
17: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
19: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
17: ए, त्यसो भए जोगिन के गर्ने त?
19: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
20: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुंगा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
22: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9745404900।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
22: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
22: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो, बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
23: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
23: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
24: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
25: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
26: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
25: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
26: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
27: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
26: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
25: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
26: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
27: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
25: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
27: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
28: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
29: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
30: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
29: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
30: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
30: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
30: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
30: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टी फोन 0665939369
1: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
1: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
30: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टी फोन 0665939369

0: अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाओ। तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलसौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
8: अफिसबाट अमितको फोन,
9: पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 5 60 20 279।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन,
0: शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
1: प्रोप्राइटर रबिन थापा, संपर्क 9856033398 र 9845010950।
0: सधैं झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
15: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
0: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
1: र 9687168887।
16: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौड़ा फिची बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
0: मोबाइल 9800558537 र 9800665159।
18: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
2: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
2: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855606113 9067279794। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु।
19: गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
19: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
23: ₹103.8 अन्तर्मनको आवाज
24: स्टुडियो ट्राइचेट अहिले रातिको 8 बज्यो।
25: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: Exciting photo art under 1 hour.
1: दर्शक सबैजना आइसक्नु भयो, आजको उडाइसरको छलफल सुरु गरौँ न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भयो भने जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्ञान बाँचे पो धन, ज्ञानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन हो।
5: एडमिशन ओपन
6: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
5: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
6: बैचलर प्रोग्राम
5: 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA
6: 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT
5: 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस
6: Forms are available at college administration at 9 a.m. to 3 p.m.
5: Science and management both stream can apply.
6: Last date of form submission 26th Asar 2083.
5: Entrance exam 29th Asar 2083.
6: Intro to learn, go forth to serve.
5: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np Website www.pcm.edu.np
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बस्दै।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल जाउँ।
11: हजुर, सिग्देल अफसेट प्रेस गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ग्यास स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-0087।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरू कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किसान तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556006।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
16: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
17: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: कहिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
22: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
23: नाई बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
24: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाउ।
25: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
26: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
27: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
26: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
27: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
26: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
27: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
26: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
27: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
26: र बिहानी 17 कक्षा सञ्चालन हुने।
27: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 065571240। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
27: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
0: छुटका दायराहरू:
27: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
27: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9850602065 र 9840664145।
27: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
0: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
27: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
0: नोट: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
27: सम्पर्क
0: गौरमा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
27: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षक

0: 9041443628 र 9855642446।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
3: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
6: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658905065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
0: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
0: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड सुसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
0: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका

0: साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9851166136।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
3: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
6: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: कहाँ जाने?
3: इतै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँ मा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
5: ए बाबु, अध्यारो सो टर्च बालेर जाऊ।
6: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98568-78302 र 98460-78302।
12: ₹103.8 अन्तर्मनको आवाज।
13: सेक्सन 1 स्टुडियो लाइट, अहिले रातिको 9 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: निन्जा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033398 र 9465010950।
2: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल, दुलेगौंडा, हाम्रा सेवाहरू:
3: मोटुर, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9840154674 र 9860023420।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पोन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
13: एडमिशन ओपन
14: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
13: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
14: बैचलर प्रोग्राम
13: 4 years program of Bachelor in Business Administration BBA
14: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
13: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
14: Forms are available at college administration at 9 a.m. to 3 p.m.
13: Science and Management both stream can apply.
14: Last date of form submission 26th Asar 2083.
13: Entrance exam 29th Asar 2083.
14: Enter to learn, go for to serve.
13: Further details Pokhara College of Management PCM Ganmarga Nadipur Pokhara 3 Kaski Nepal. Telephone number 0615447615701204. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याम, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
17: हजुर, दान गरौं।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
18: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहु।
20: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
7: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
8: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
7: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला, गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा बाह्रमा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 0665712446। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9840664145।
13: ए सबिना, यस्तो हतारमा कता हो?
14: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यहीँ बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
16: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
17: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नाटो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
16: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
17: एनटिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
18: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9804166599 छ।
19: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
20: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
20: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
20: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
21: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो।
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
21: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
24: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220।
25: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921635507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिची बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
6: मोबाइल 9800585537 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल जाउँ।
8: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850628543 र 9847000787।
9: सूचना एसनहु सेवा हस्पिटल, दुलेगौडा पीपी चोकमा, यही जेठ 20 गते शनिबार।
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने।
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
9: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ। सूचना एसनहु सेवा हस्पिटल, दुलेगौडा पीपी चोकमा, यही जेठ 20 गते शनिबार।
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती,

0: Dr. Prem Maharjan,
1: Family Physician and Emergency Medician, Dr. Ravi Bahadur Gurung,
0: Nas Kan Ghati Rog Visheshagya, Dr. Sajan Baral,
1: Hard Jodni Tatha Nasa Rog Visheshagya, Dr. Anil Bika,
2: Barishta, Bal Tatha Navjat Shishu Rog Visheshagya, Bihana 8:30 Dekhi 9:30 Samma, Divaso 3 Baje Dekhi 4 Baje Samma, Dr. Aman Kumar Jha,
3: Barishta, Istri Tatha Prasuti Rog Visheshagya, Dr. Sudhir गुरुङ,
2: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
0: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
1: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
0: तनहु सेवा हस्पिटल दुलेगौडा फोन नम्बर 0658414377 मोबाइल 98564433
3: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
4: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाई द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
3: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
5: The Apple Shop, Nokia Service Center, Dulegauda, Bastisoni ko thik paripatti.
6: Sabai brand ka mobile bikri, start fit, ra accessory saman haru upalabdha chan.
7: Note, naya iPhone kharid garnu parema, wa second hand bikri garnu parema samet, hamilai samjhanu hos.
6: Proprietor, Rajan Paudel, mobile, 98562609
8: यसैले सुबुवा यसपालि अलिअलि घर गर्ना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बात सुन्दै त हो नि मान सम्मान इज्जत भन्छ
9: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौँला नि
8: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि हुडा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087142
12: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
13: म्याडम धुम्रपान भनेको के हो
12: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु ककड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
13: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
12: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
14: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
12: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण

0: समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
1: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805001422। दिपेश मल्ल ठकुरी 9805001420।
1: दीप मल्ल ठकुरी 9864041530।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: इस दुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: हार्ट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 9956031053।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: Admission open.
3: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
2: 24th years of academic excellence in management.
3: Bachelor program.
2: 4 years program of Bachelor in Business Administration, BBA.
3: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
2: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
3: Forms are available at college administration at 9 a.m. to 3 p.m.
2: Science and Management, both stream can apply.
3: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
3: Enter to learn, go forth to serve.
2: Further details, Pokhara College of Management, PCM, Karga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Website www.pcm.edu.np.
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: खोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइकिया तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
4: बिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
6: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
9: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिक्की बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
12: मोबाइल 9800585537 र 9800615899।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
6: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
14: X103.8 अन्तर्मनको आवाज।
15: सेक्शन 1 स्टुडियो तान्छेर,
16: अहिले रातिको 10 बज्यो।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम। कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

0: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारे हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आगामी आर्थिक वर्ष 2082-83 बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ। प्रदेश सभाको आजको बैठकमा बजेटबारे उहाँ उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले प्रदेश सरकारले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याएको बताउनुभएको छ। स्रोत सुनिश्चित गरेर बजेट ल्याएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन उहाँले भन्नुभएको छ। तलब वृद्धि र महँगी भत्ताका कारण चालू खर्चतर्फको बजेट बढ़ाउनु परेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ। नागरिकको माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उहाँको भनाइरहेको छ। प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उहाँले आगामी दिनमा पनि प्रशासनिक खर्च कटौती र मित्र व्ययिता कायम गरिने बताउनुभएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन लगायत विविध कारणले चालू आपमा प्रदेश सरकारको कार्य प्रगति अपेक्षित रूपमा हुन नसकेको उहाँको भनाइरहेको छ। मुख्यमन्त्री पाण्डेले गोर्खा काली रबर उद्योग र भ्रकुटी कागज कारखाना सञ्चालनका लागि संघ सरकारसँग समन्वय गरिने बताउनुभएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइरहेको छ। बजेटमाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूबाट प्राप्त सुझाव सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रोपे महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ। कृषि विभागले विक्रमसम्म 2061 मनाउन थालेको राष्ट्रिय धान दिवसको 23 संस्करण असर 15 गति सोमबार देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजन गर्दै धान दिवस मनाउन आग्रह गरेको छ। कास्कीको लेखनाथ स्थित ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तनहुँको देवघाट गाउँ परेका 5 साढे बगरमा निर्माणधीन 47.7 मेगावट क्षमताको कालिका काली गण्डकी जलविद्युत आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। निर्माण स्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति, निर्माण व्यवस्थापन तथा समग्र कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले मुलुकको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने योजना आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड़ दिनुभएको थियो। तनहु र नवलपुरको सीमाबाट बग्ने काली गण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लागत 10.15 अर्ब रूपियाँ रहेको छ। आयोजनामा आवश्यक कुल लगानी मध्ये 75% अर्थात 7.60 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइने भएको छ भने बाँकी 25% लगानी प्रवर्धक कम्पनीले गर्नेछ। कास्कीको लेखनाथ स्थित शिशुआमा पोखरा पर्यटन परिषदले आयोजन गरेको 21 रोपाई महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ। महोत्सवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत स्वदेशी तथा विदेशी पर्यटकहरूको लेख्ने सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलो खेल्ने, स्थानीय संस्कृति र ग्रामीण जीवन शैलीको प्रत्यक्ष अनुभव लिने अवसर पाएका थिए। पर्यटन प्रबन्धनसँगै नेपाली कृषि संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजन हुँदै आएको रोपाई महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको आयोजकले जनाएको छ। ज्ञान बगैंचा इंग्लिश बोर्डिङ स्कूल नेपाल र दक्षिण कोरियाको टङवान विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि औपचारिक समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। विद्यालयका अध्यक्ष बाबुराम कार्की र टङवान विश्वविद्यालयका कार्यवाहक अध्यक्ष जुङ इन चोईली सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस सहकारीसँगै ज्ञान बगैंचाका विद्यार्थी तथा शिक्षकका लागि अन्तर्राष्ट्रिय अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। सम्झौता अन्तर्गत शैक्षिक तथा भाषा कार्यक्रम सञ्चालन विद्यार्थी आदान प्रदान शिक्षक तथा प्राध्यापक अनुभव र आदान प्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालयले यस सहकार्यलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थी र शिक्षकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय प्रशासनले यो सहकार्य सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ। शुक्लगण्डकी नगरपालिका दुई गाछेपानी स्थित श्री मुक्तिनाथ शुक्लगण्डकी जीवनधाममा आइतबार बटुक तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई सामूहिक भोजन गराइएको छ। मा आम्बे अलौकिक कृषि फार्मकी संचालक तथा कृषक कल्पना गौलीले सामाजिक उत्तरदायित्व अन्तर्गत धाममा अध्ययनरत गुरूकुलका बटुक तथा आश्रित ज्येष्ठ नागरिकका लागि 5,100 रूपियाँ बराबरको एक छाक सामूहिक भोजन तथा फलफूल अर्पण गर्नुभएको हो। व्यास नगरपालिका 5 डोरेनीमा व्यावसायिक रूपमा ड्रागन फ्रूट खेती गर्दै आउनुभएकी गौलीले आफ्नो कृषि उत्पादनबाट प्राप्त आमदानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले प्रत्येक उत्पादनको अवसरमा शिक्षा धर्म तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको बताउनुभएको छ। जीवनधाम व्यवस्थापनले गौलीको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा गुरूकुलका विद्यार्थीलाई ठूलो सहयोग पुगेको जनाएको छ। कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले लागू औषध ब्राउन सुगर सहित पुनः पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिसुवा र लागू औषध नियन्त्रण ब्यूरो पोखराको संयुक्त टोलीले पोखरा 32 मजुवा स्थित पृथ्वी राजमार्ग सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका 15 नयाँ गाउँ बस्ने 33 वर्षीय नरेश गुरूङ रहनु भएको छ। पोखरातर्फ आउँदै गरेको G2K1411 नम्बरको सार्वजनिक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा गुरूङ शंकास्पद अवस्थामा फेला पर्नु भएको थियो। प्रहरीका अनुसार पक्राउ परेका गुरूङ यसअघि नै लागू औषध मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका व्यक्ति हुन्। उनलाई अदालतले 2 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। सोही बमोजिम कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी गत भदौ 24 गते जेएनडी आन्दोलनको मौका छोडेर भागेका थिए। प्रहरी टोलीले चेक जाँचका क्रममा गुरूङको साथबाट ब्राउन सुगर 6 ग्राम र 1 थान मोबाइल फोन बरामद गरेको छ। फरार प्रतिवादी पुनः लागू औषध सहित पक्राउ परेपछि प्रहरीले आवश्यक कानून प्रक्रिया अगाडि बढ़ाएको हो। पक्राउ परेका गुरूङलाई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिएको छ। तनहु प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई लक्षित गर्दै सड़क सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। आज आइतबार बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म तनहु जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई सड़कको अवस्था सुरक्षित यात्रा गति नियन्त्रण तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी दिएको हो। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौतराले 222 तथा इलाका प्रहरी कार्यालय आबुखरेनीले 900 भारतीय सवारी साधनका चालकलाई सचेतनामूलक अभिमुखीकरण गरेको जनाएको छ। बढ़दो सवारी चाप र सम्भावित सड़क दुर्घटना न्यूनीकरण गरी उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा चालकहरूलाई सुरक्षित गति अप्नाउन ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सड़क अवस्था अनुसार सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा औषधि जन्ने तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ। समितिमा करिब 9 महिनामा दर्जन भन्दा बढ़ी छलफलपछि विधेयक समितिले पारित गरेको हो। अर्थ तथा विकास समिति सभापति भोजराज आर्यले विधेयक अब प्रदेश सभामा पेश हुने उल्लेख गर्नुभएको छ। आनी कम गर्ने र संघ सरकारले बनाउने ऐनसँग पनि तदमत्या राख्ने गरी काम गरिएको उहाँको भनाइ रहेको छ। 2082 कार्तिक 24 गते दर्ता भएको यो विधेयक सदनमा सामान्यतया छलफलपछि जफावार अध्ययनका लागि समितिमा पठाइएको थियो। विधेयक लागू औषध नियन्त्रण ऐन 2033सँग बाँचिने सम्भावनाका कारण लामो समय छलफल भएको थियो। छलफलका क्रममा विज्ञहरू र सरकारवालासँग समेत समितिले छलफल गरेको थियो। विधेयकले व्यक्तिगत प्रयोगमा कड़ाई गर्दै औषधि जन्ने र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई अवैधानिक बनाउने प्रावधान राखेको छ। कम्पनी फार्म दर्ता गरी स्थायी लेखा नम्बर लिएकाले औषधि जन्ने र औद्योगिक प्रमुख गरी दुई प्रयोजनका लागि गाजा लगाउन पाउनेछन्। प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयमा गाजा खेती नियमन तथा व्यवस्थापन इकाई स्थापना गर्ने व्यवस्था विधेयकको दफा 17 रहेको छ। इलाका इकाईका निर्देशक कर्मचारीले गाजा खेतीको अनुगमन र निर्देशन दिनेछन्। उत्पादित गाजा जोसुकैलाई बेच्न पाइँदैन। एउटा प्रयोजनका लागि किनिएको गाजा अर्को प्रयोजनमा प्रयोग गर्न निषेध गरिएको छ। पोखरा महानगरपालिकाले दुईजना व्यवसायिक कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। पोखरामा आयोजित रोपाई महोत्सवको अवसरमा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि हिल र कृषि तथा पशुपालन फार्मका संचालक ज्ञान बहादुर कार्की र हेब्रोन लाइफ स्टक फार्मकी संचालक कमला पालपाली खड्कालाई नगद र सम्मान पत्र सहित सम्मान गरेको हो। पोखरा 21 ज्ञान बहादुर कार्कीले 65 रोपनी क्षेत्रफलमा मकै तरबुजा र विभिन्न प्रकारका तरकारी बाली खेती तथा पशुपालन गर्दै आउनुभएको छ। पोखरा 27 की कमला पालपाली खड्काले हेब्रोन लाइफ स्टक फार्मलाई आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमूना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गर्नुभएको छ। परम्परागत पशुपालनलाई विस्थापित गर्दै व्यवसायको व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित यो फार्मले जैविक सुरक्षा र दिगो कृषिको अवधारणालाई आत्मसात गरेको छ। कुल 32 रोपनी क्षेत्रफलमा फैलिएको खड्काको फार्ममा उन्नत घाँस खेती र आधुनिक गोठ निर्माण गरिएको छ। फार्मभित्र दूध दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू रहेका छन्। यो फार्मले स्थानीय स्तरमा दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्याएको छ। महानगरपालिकाका कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण सहित कृषकहरूको उत्साह बढ़ाउन सधैं क्रियाशील रहने नीति लिएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 98564433, 98043628 र 98562446।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62068।
7: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
8: होइन, के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
8: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: सिधै मयम चिसापानीबाट काठमाडौँबाट मयम चिसापानी
13: अनि बीचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
13: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
14: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235552663
15: 103.8 अन्तर्मनको आवाज

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक उच्च माध्यमिक तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0635577024
3: 103.8

0: नमस्कार रेडियो ढोरबार हित 103.8 मेगाहर्जको बिहान 5:35 बजेको ढोरबार हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबार हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरू। राजनीतिक हस्तक्षेप अन्त्य गर्न संशोधन विधेयक ल्याएको मन्त्री मेहताको भनाई। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले देशमा असाधारण काम गरेको दावी। गण्डकी प्रदेशमा औषधी जन्य तथा औद्योगिक परियोजनाका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिइने। शैक्षिक सहकार्यका लागि बेल चौतराको ज्ञान विश्व बोर्डिङ स्कूल र कोरियाको टङवान विश्वविद्यालय बीच सम्झौता। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। भेनेजुएलामा भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि। र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा। अब समाचार विस्तारमा सुन्नुहोस्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राजनीतिक हस्तक्षेप अन्त्य गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विधेयकमाथिको छलफलका उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भएको हो। उहाँले विधेयकले कानूनको रूप लिइसकेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पदाधिकारी र सेवा सम्बन्धी असमानता पूरै हट्ने दावी पनि गर्नुभएको छ। उहाँले अन्य केही व्यतिथि हटाउन छाता ऐनको तयारी समेत सरकारले गरिरहेको बताउनु भएको छ। कुनै राजनैतिक दललाई समर्थन गरेकै आधारमा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति विधेयक पारित भइसकेपछि हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्री मेहताले विधेयक पारित भएपछि योग्यता र अक्षमताको आधारमा पदाधिकारी छनौट हुने बताएसँगै राजनैतिक हस्तक्षेप घटने र संस्थागत सुशासन बलियो हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि बन्ने मूल नारासहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रोपे महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनको चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ़ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ। कृषि विभागले विक्रम सम्वत 2061 मनाउन थालेको राष्ट्रिय धान दिवसको 23 संस्करण असार 15 गति सोमबार देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै धान दिवस मनाउन आग्रह गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका 5 साँढे बगरमा निर्माणधीन 47.7 मेगावाट क्षमताको कालिका काली गण्डकी जलविद्युत आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। निर्माण स्थलको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति निर्माण व्यवस्थापन तथा सामग्री कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले मुलुकको ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने योजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड़ दिनुभएको थियो। तनहु र नवलपुरको सीमाबाट बग्ने काली गण्डकी नदीमा निर्माण हुन लागेको उक्त आयोजनाको अनुमानित लगात 10.15 अर्ब रूपियाँ रहेको छ। आयोजनामा आवश्यक कुल लगानी मध्ये 75% अर्थात 7.60 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइने भएको छ भने बाँकी 25% लगानी प्रवर्धक कम्पनीले गर्नेछ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले देशमा असाधारण काम गरेको दावी गर्नुभएको छ। जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक अन्तर संवादमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो। एमालेको नीति काम र गन्तव्य एकदमै सही दिशामा रहेको उहाँले जिकिर गर्नुभएको छ। उहाँले आफूले नीति परिवर्तन गर्नका लागि वाम एकताको कुरा नगरेको स्पष्ट पार्नुभएको छ। उहाँले मुलुकमा प्रगति मन बढ़िरहेको भन्दै त्यसमाथि हस्तक्षेप गर्न वाम एकता जरूरी रहेको पनि बताउनु भएको छ। उहाँले जनताको बहुदलीय समाजवादको आधारमा पार्टी अगाडि बढ़ने कुरामा जोड़ दिनुभएको छ। गण्डकी प्रदेशमा औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ। समितिमा करिब 9 महिनामा दर्जन भन्दा बढ़ी छलफलपछि विधेयक समितिले पारित गरेको विकास समिति सभापति भोजराज आर्यले विधेयक अब प्रदेश सभामा पेश हुने उल्लेख गर्नुभएको छ। हानि कम गर्ने र संघ सरकारले बनाउने ऐनसँग पनि तदात्मत्य राख्ने गरी काम गरेको उहाँको भनाइ रहेको छ। 2082 कार्तिक 24 गते दर्ता भएको यो विधेयक सदनमा सामान्यत छलफलपछि दफावार अध्ययनका लागि समितिमा पठाइएको थियो। विधेयक लागू औषध नियन्त्रण ऐन 2033सँग बाँझिने सम्भावनाका कारण लामो समय छलफल भएको थियो। छलफलका क्रममा विज्ञहरू र सरकारवालासँग समेत समितिले छलफल गरेको थियो। विधेयकले व्यक्तिगत प्रयोगमा कडाई गर्दै औषधि जन्ने र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिक बनाउने प्रावधान राखेको छ। कम्पनी वा फार्म दर्ता गरी स्थायी लेखा नम्बर लिएकाले औषधि जन्ने र औद्योगिक प्रमुख गरी दुई प्रयोजनका लागि गाँजा लगाउन पाउनेछन्। प्रदेशको आन्तरिक मामिला हेर्ने मन्त्रालयका गाँजा खेती नियमन तथा व्यवस्थापन इकाई स्थापना गर्ने व्यवस्था विधेयकको दफा 17 छ। इकाईका निर्देशक र कर्मचारीले गाँजा खेतीको अनुगमन र निर्देशन दिनेछ। उत्पादित गाँजा जोसुकैलाई बेच्न पाइँदैन। एउटा प्रयोजनका लागि किनिएको गाँजा अर्को प्रयोजनमा प्रयोग गर्न निषेध गरिएको छ। ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूलले नेपाल र दक्षिण कोरियाको टंगवान विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि औपचारिक समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। विद्यालयका अध्यक्ष बाबुराम कार्की र टंगवान विश्वविद्यालयका कार्यवाहक अध्यक्ष जुङ इन चुईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यसँगै ज्ञान बगैचाका विद्यार्थी तथा शिक्षकका लागि अन्तर्राष्ट्रिय अवसरहरू विस्तार हुने विश्वास गरिएको छ। सम्झौता अन्तर्गत शैक्षिक तथा भाषा कार्यक्रम सञ्चालन विद्यार्थी आदान प्रदान शिक्षक तथा प्राध्यापक अनुभव आदान प्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालयले यस सहकार्यलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थी र शिक्षकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। विद्यालय प्रशासनले यो सहकार्य सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ। तनहुँ प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनका चालकलाई लक्षित गर्दै सड़क सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। हिजो आइतबार बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म तनहुँ जिल्ला प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूलाई सड़कको अवस्था सुरक्षित यात्रा गति नियन्त्रण तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी दिनुभएको हो। कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौतारीले 222 तथा इलाका प्रहरी कार्यालय आबुखैरेनीले 900 भारतीय सवारी साधनका चालकलाई सचेतनामूलक अभिमुखीकरण गरेको जनाएको छ। बढ़दो सवारी चाप र सम्भावित सड़क दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा चालकहरूलाई सुरक्षित गति अप्नाउन ट्राफिक नियमको पुनः पालना गर्न तथा सड़क अवस्था अनुसार सावधानीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाले 2 व्यावसायिक कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। पोखरामा आयोजित रोपाई महोत्सवको अवसरमा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृष्टि हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाली खड्गालाई नगद र सम्मान पत्र सहित सम्मान गरेको हो। पोखरा 21 ज्ञान बहादुर कार्कीले 65 रोपनी क्षेत्रफलमा मकै तरबुज र विभिन्न प्रकारका तरकारी बाली खेती तथा पशुपालन गर्दै आएका छन्। पोखरा 27 किम कमला पालपाली खाडकाली हेब्रोन लाइभ स्टक फार्मलाई आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमूना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गर्नुभएको छ। परम्परागत पशुपालनलाई विस्थापित गर्दै व्यावसायिक व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित यो फार्मले जैविक सुरक्षा र दिगो कृषिको अवधारणालाई आत्मसात गरेको छ। कुल 32 रोपनी क्षेत्रफलमा फैलिएको खड्काको फार्ममा उन्नत घाँस खेती आधुनिक गोठ निर्माण गरिएको छ। फार्मभित्र दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू रहेका छन्। यो फार्मले स्थानीय स्तरमा दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्याएको छ। महानगरपालिकाका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण सहित कृषकहरूको उत्साह बढ़ाउन सधैं क्रियाशील रहने नीति लिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा प्यानमा झण्डा भएको पानी जहाज एमटी चिकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। यी क्षेत्रमा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू रहेका थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लालिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एकअर्कालाई जून 17 हस्ताक्षर भएको 14 बुधी युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो केही घण्टामा बढ़ेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पार्यो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्ष बीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। भेनेजुएलामा बुधबार गएको ठूलो भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिकारी कार्यक्रमी पठाएर सहयोग गरेका छन्। हिजो टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 386 विशेष कुकुर र 2700 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख गर्नुभएको छ। ती टोलीले भेनेजुएलाको टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3238 जना घाइते भएका छन् भने 3142 परिवार घरविहीन भएका छन्। अब अन्त्यमा खेल समाचार। इंग्ल्याण्डका अनुभवी अलराउण्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। हाल ट्रेन्ट ब्रिजमा न्यूजील्याण्ड विरूद्ध जारी तेस्रो तथा निर्णायक टेस्टकै क्रममा उहाँले आफ्नो निर्णय सार्वजनिक गर्नुभएको हो। इंग्ल्याण्डका उत्कृष्ट अलराउण्डर मध्येका एक मानिने 35 वर्षीय स्टोक्सले चौथो दिनको खेल शुरू हुनु अघि ड्रेसिङ रूममा सहकर्मी खेलाड़ीहरूलाई आफ्नो सन्यासबारे जानकारी गराउनु भएको थियो। त्यस लगत्तै उहाँको सन्यास सम्बन्धी आधिकारिक विज्ञप्ति पनि सार्वजनिक गरिएको थियो। भावुक हुँदै टोलीले सम्बोधन गरेको स्टोक्सले आफ्नो निर्णयको कारणबारे पछिल्लो खुलाउने बताउँदै अन्तिम खेलमै सबै खेलाड़ीले 100% योगदान दिने आदिन आग्रह गरेका छन्। मैले किन सन्यास लिने निर्णय गरे भन्ने विषयमा पछि कुरा गराउला, तर मैले यो टोली तपाईँहरू र म भन्दा अघिका खेलाड़ीहरूका लागि धेरै संघर्ष र मेहनत गरेको छु। अब मसँग केवल एक पटक मात्रै मैदानमा सबै शक्ति लगाउने अवसर बाँकी छ, उहाँले भन्नुभएको छ। स्टोक्सको सन्याससँगै इंग्ल्याण्ड क्रिकेटले आफ्नो एक सफल अलराउण्डरलाई विदाई गर्ने भएको छ। उहाँले आफ्नो करियरमा ब्याटिङ, बलिङ र तानी मार्फत टोलीलाई अनेक ऐतिहासिक जित दिलाउँदै आधुनिक युगका सर्वश्रेष्ठ टेस्ट अलराउण्डर मध्ये एकको रूपमा पहिचान बनाउनु भएको छ। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। राजनीतिक हस्तक्षेप अन्त्य गर्न संशोधन विधेयक ल्याएको मन्त्री मेहताको भनाई। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले देशमा असाधारण काम गरेको दावी। गण्डकी प्रदेशमा औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने। शैक्षिक सहकार्यका लागि बेल चौतराको ज्ञान बगैंचा बोर्डिङ स्कूल र कोरियाको टङवान विश्वविद्यालय बीच सम्झौता। अमेरिका र इरान बीच तनाव सर्कियो इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी भेनेजुएलामा भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा हस्तैले खबरहरूसँगै बिहान 5:25 बजे ढोरबारे हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा सहन्छु। नमस्कार।
1: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 0160-590-162-590-163।
7: एडमिशन ओपन
8: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
7: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
8: बैचलर प्रोग्राम
7: 4 years program of Bachelor in Business Administration BBA
8: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
7: 4 years